दसैँ तिहारको खुसीमा एलजी ले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेव ओभन, कुकिंग किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भएपछि

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बडा दशैं नजिकै सके काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले 2.5 महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिजौलियाको प्रभाव र कमिसनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढेसँगै मानसिक समस्या पनि बढ्दो छ, तर समस्याको तुलनामा प्रभावकारी

0: नागरिकको सुरक्षा र सम्भावित अपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
1: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
0: नयाँ तथा पुरानो सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 को केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बडा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेलीकै मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तो सुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: त्यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब विभागमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै

0: नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउने तर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
4: इस समय सूचक का साथ
5: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
6: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
7: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 27 गते मंगलबार, सन 2026 अक्टोबर 13 तारिक असोज शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बुढी गण्डकीको बाढीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर दूरी अन्धकारमा चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झन्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रभावित प्रस्तावित राजदूतको सुनवाई सुरु, सुनार विरुद्ध महिला हिंसा र थापा विरुद्ध पीआरको आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लिग 2 मा नेपालले आज ओमानसँग खेल्दै।

0: स्मार्टफोन व टैबलेट किन्न होस् दैनिक आकर्षक उपहार जित्न होस् र बम्परमा थाइल्यान्ड उड्न होस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन व टैबलेट किन्न होस् एसएमएस मा अनर स्पेस आईएमईआई व एसएन नम्बर टाइप गर्न होस् 35001 मा एसएमएस पठाउनु होस् शर्तहरू लागू हुनेछन्
1: काया कैरनमा अब खबरको सिलसिला बुढी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढीले चुम्नुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन् बाढीले सडक र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सडक अवरुद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीले गोरखाका चुम्नुम्री धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ बुढी गण्डकी बाढीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच बुढी गण्डकी बाढीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युतविहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ आइतबार बिहान चुम्नुम्री गाउँपालिका छ उङ्लिङलुङ खोलाबाट बुढी गण्डकीमा आएको बाढीले चुम्नुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन् बाढीले जलविद्युत आयोजना बगाएपछि चुम्नुम्री गाउँपालिका 3 र 6 विद्युत अवरुद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनु भएको छ उहाँका अनुसार चुम्नुम्री कोलोकपा दुङला न्याक फिलिम चिसापानी आङ्गा सरस्यु न्याकचेत घट्टेखोला पाङसिङ जगत सल्लेरी पैयु भलुवन सिर्दीवास र जगतमा बिजुली अवरुद्ध छ जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरुद्ध छ यसैबीच बुढी गण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ चुम्नुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरो पछिको बाढीका कारण बुढी गण्डकीमा आएको लेदो सहितको बाढीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ आयोजनाका अनुसार बाढीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ चुम्नुम्री 6 लोकपा स्थित सार्दी भिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौन्दीमा सडक मर्मत कार्य भइरहेकाले केही बेरमा सडक सञ्चालनमा आउने भएको छ गैराती 11 बजेदेखि सडक मर्मतका लागि काम भइरहेको र सडकमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ केही बेरमा दुईतर्फी नै सडक सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ गलौन्दी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले गैराती गाडी आवागमन पूर्ण रूपमा बन्द थियो अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाडीको चाप अत्यधिक छ यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकाले सडक मर्मत गरिएको सडक विभागले जनाएको छ विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सडकमा समस्या रहेको छ
1: फेरि पनि सडककै खबर कालीगण्डकी नदीमा गएको सोज 11 गते आएको बाढीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि सुरु भएको हो सडक डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो बाढीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा रुकुम जाजरकोट डोल्पा सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्लाको आवागमन प्रभावित भएको थियो दशैंको मुखैमा पुलको पहुँचमा राजमार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले काली गण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बिपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ मुगलिङ लगायतका सडक भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सडक बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढी आए यता पटक पटक ठूलो वर्षा, बाढी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता, कपडा लगायतका हरेक चिजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढीले महँगिएको छ। कालीमाटी थोक बजारको भाव भन्दा खुद्रा तरकारी पसलमा 80% सम्म महँगो भार झेल्दै उपभोक्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी 3 आउने गरेको छ। भदौ, असोज र कार्तिक 3 तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ्ने गरेको हो। चाडपर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाडपर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ्दा रेमिट्यान्स बढ्ने र त्यसले बजारमा उपभोग पनि बढाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोसी बाढी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झन्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाडी देशको क्षेत्रमा झन्डै 19 नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशी 7 नेपाली मध्ये खाडीका देशमा मात्रै झन्डै 65% अर्थात 4.5 पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020-35212।
6: के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
10: हामी कहाँ निर्माण जन्य कामहरुमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरु रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरु पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
11: प्रोप्राइटर माधवविलास पन्त सम्पर्क 9855563938 र 9855565542।
12: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
13: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
12: घडेरीका विशेषताहरू:
13: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
14: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042।
15: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
16: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
12: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
17: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर नरेश महतो, गीता महतो।
18: सम्पर्क 9765073899 9804646182 र 9841952225।
1: तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकीको बाढीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित 5,000 घरधुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सडक मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकले बढ्दा उपभोक्ता मर्कामा, वर्षभर भित्रने रेमिट्यान्सको झन्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाकी प्रसंग। नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमानदार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झै सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 वटा एजेन्सी वा तिनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुङ्गोमा पुग्न सकेको छैन। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
19: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि विदेशी रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिए। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानुन, विदेशी रोजगार कानुनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्स थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्यायोजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
20: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउनु खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
19: मेरो धारणा पनि अर्थ जुन छ सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पुरा गरेर दिएको छ। कानुन बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्ट एन्डलाई मात्रै दिनुले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उचो बनाउँछ अथवा बढाउँछ।
20: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको सङ्ख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
19: त्यसले चाहिँ शङ्का उत्पन्न गरायो वास्तवमा। र यो चाहिँ केवल नाफिया जो वैदेशिक रोजगार व्यवसाय सङ्घको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शङ्का गर्ने हो भने पनि त्यो शङ्का गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटाले सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला। त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
20: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला?
19: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जुन ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहतमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन् किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ। मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठुलो सोल्जरिङ भनेको काँध हालिदिइरहेको छ चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिनँ भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन। लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात् बजारमा खसी बोका च्याङ्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो। दशैंमा काठमाडौँ उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
0: कृषि मन्त्र नार्कसँग
21: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
6: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल
10: र प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढाए पनि विवाद रहित भने हुन सकेन। सिफारिस भएका राजदूतको हिजो सुरु संसदीय सुनवाईमा दुईजना विरुद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरुद्ध महिला हिंसादेखि आर्थिक अपचलन सम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरुद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरुद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
11: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सिबिडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेदशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
10: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लिग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृङ्खलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लिग टूको अङ्क तालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको पाएको हो। यो जितले नेपाल पुनः शीर्ष 6 भित्र पुगेको थियो।
11: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाडी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका 1-2 ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
10: नयाँ तथा पुराना गाडीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाडी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाडी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाडी को दर्ता नामसारी बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाडी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
11: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेसन ओल्ड युनिभर्सिटी टिएचई ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभुवन इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 देखि 2000 को समूहमा सीमित भएको छ। त्रिभुवनको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा कर्मश खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
10: बोटको नुन र ल्हासाको सुन।
11: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
10: बुढी गण्डकीको बाढीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
11: यस वर्ष मुख्य चाड पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झन्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
10: प्रस्तावित राजदूतको सुनवाई सुरु, सुनार विरुद्ध महिला हिंसा र थापा विरुद्ध पीआरको आरोप।
11: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
10: र विश्वकप क्रिकेट लिग 2 नेपालले आज ओमानसँग खेल्दै।
11: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिन्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिन्डर भरेर राखौँ भनेको 19 अड्किरहेछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: गर्ने अनि अब अरूलाई चाहिँ सानोतिनो कुरामा गिरफ्तार गर्ने तर त्यो प्रमाण केही पनि नदेखिने त्यो तरिकाले काम गर्नु भनेको नेपालको संविधान र कानुन बमोजिम काम गर्नु ठहरिँदैन सुशासनको त्यो मान्यता पनि होइन त्यसकारण म सरकारमा बस्ने सबै जो जो व्यक्तिहरू हुनुहुन्छ प्रधानमन्त्री लगायत उहाँहरूलाई एउटा नागरिकको हैसियतले सुझाव दिन चाहन्छु राष्ट्र जुन प्रकारले आर्थिक राजनीतिक सामाजिक रूपमा आज सङ्कटग्रस्त अवस्थामा छ उहाँहरूको ठुलो पार्टी भएर झन्डै दुई तिहाई ल्यायो भन्दैमा आज राजनीतिक रूपमा आर्थिक रूपमा सामाजिक रूपमा राष्ट्र सङ्कटमुक्त छैन बाह्य हस्तक्षेपका चलखलका अनेक पाना बना र हाम्रा प्राकृतिक साधन स्वरूपमाथि अहिले युरेनियममाथि अब हस्तक्षेप हुँदैछ ब्याक्स सिलिका को कुरा सुन्नुभयो होला यही सरकार तथ्याङ्क केन्द्र खोल्ने नाममा हाम्रो राष्ट्रमा विदेशी हस्तक्षेपलाई निम्ति हुने बाटोमा जाँदैछ भन्ने सूचना बाहिरहरू समाचारहरूले ल्याइराखेका छन् त्यसको खण्डन मण्डन हुँदैन जे त्यो द ग्रेजुनले त्यत्रो राष्ट्र सत्ताधारी दलका मानिसहरूले विदेशी पैसा खाएर तालिम लिएका थिए प्रशिक्षण लिएका थिए हाम्रो देशलाई ध्वंस गर्नको लागि गडबडी मचाउनुको लागि उनीहरू हतियार बनेका थिए भन्ने समाचार आउँदा खण्डन हुँदैन त्यसको त्यसको त तथ्यको बारेमा राजनीतिक दल पनि बोल्दैनन् अनि कसरी अनि हाम्रो देश कुटनीतिक दृष्टिकोणबाट राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आजको प्रतिस्पर्धी विश्वमा यता ठुल्ठुला शक्ति राष्ट्रहरू टकरावको अवस्थामा भइरहेको बेला पृथ्वीनारायण शाह्यको पालामा राष्ट्र एकीकृत बलियो भएदेखि यताको इतिहासमा दिलीप बेलायती साम्राज्यको अधीनमा पनि नगएको यो देश अनि यही तरिकाले हामी आफ्नो आत्मनिर्णयको अधिकारलाई सुरक्षित गर्दै आफ्नो स्वाधीनता आफ्नो हित कुटनीति अर्थनीति सुरक्षा नीतिमा हामी सबल भएर अगाडि जान सक्छौँ यो चिन्ता हो मेरो यो सरकारले यतातिर ध्यान दियोस् भन्ने मेरो आग्रह
1: हो यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद नमस्कार
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व उप प्रधानमन्त्री डाक्टर भीम रावल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: भनिन्छ तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
3: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
4: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनु साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
5: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9805068852
6: हेलो
7: हेलो बुढी के छ खबर
6: ठिकै छ चलेकै छ
7: ल भिडियो अन गर् त तलाई हेरम
6: भिडियो अनै छ त देख्नु भएन र
7: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
6: माडीको नेट यस्तै त हो नि
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
9: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
10: सम्बन्ध सधैँभरिलाई साथै राखौं टेकमाइललाई टेकमाइललाई
11: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
12: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल्यो वाल पेपर
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
8: प्रोप्राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625073089 98074646182 र 98491995225
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै
13: सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
14: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
15: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
14: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
15: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
16: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
17: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
18: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
14: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 9745231963।
19: हेलो
20: हेलो बुढी, के छ खबर?
19: ठिकै छ, चलेकै छ।
20: ल भिडियो अन गर् त, तलाई हेरौँ।
19: भिडियो अनै छ त, देख्नु भएन र?
20: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
19: माडीको नेट यस्तै त हो नि।
20: के भन्छ यो, माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
14: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
15: सेवाका लागि माडी सम्पर्क 0656010040 र 9852020840, साथै 24 घण्टा।
21: 20 होम इन्टरनेट
22: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो महिला महामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत पनि छ, धेरैभन्दा धेरै बधाई पनि छ। डाक्टर डिला संग्रौलालाई हामी जोड्ने प्रयत्न गरिरहेका छौँ, आदरणीय श्रोता, नेपाली कङ्ग्रेसका नवनिर्वाचित महामन्त्री र अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसले विशेष महाधिवेशन पछि 15 महाधिवेशन गरेको छ र 15 महाधिवेशनले एक किसिमको फरक प्रकारको पदाधिकारी टिम चाहिँ चयन भएर आएको छ। नेपालको नेपाली कङ्ग्रेसको इतिहासमा डिला संग्रौला कङ्ग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको छ र नेपाली कङ्ग्रेसलाई अब उहाँहरूले कसरी अगाडि डोर्याउनुहुन्छ, सबैलाई मिलाएर लैजान सक्ने र सबैको कङ्ग्रेस बन्न सक्ने क्षमता यतिखेर नेपाली कङ्ग्रेसले राख्छ, त आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, यतिखेर हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कङ्ग्रेसको महिला महामन्त्री, हामी बहस गर्न खोजिरहेका छौँ आदरणीय श्रोता, र अहिलेको पछिल्लो नेपालको राजनीतिक घटनाक्रमले नेपाली कङ्ग्रेसलाई जुन मोडमा उभ्याएको छ, जुन ठाउँमा उभ्याएको छ, त्यो प्रकारले चाहिँ कङ्ग्रेसलाई अब गगन थापाको नेतृत्वले ठाउँमा उभ्याएर लैजान सक्ने क्षमता राख्ने कुरा र कङ्ग्रेसबाट तितरभित्र भएका पक्षहरूलाई पनि एकजुट बनाएर लैजान सक्ने कुरालाई चाहिँ आज हामी जोड्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको यो 15 महाधिवेशनले के सन्देश दिएको छ, कङ्ग्रेसको यो महाधिवेशनले कङ्ग्रेसलाई कहाँ पुर्याउँदैछ, बलियो बनाउन सक्छ त? डाक्टर डिला संग्रौला नेपाली कङ्ग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कङ्ग्रेसको महिला महामन्त्री हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई धेरै धेरै बधाई छ, शुभकामना, नमस्कार।
23: हजुर, धेरै धेरै धन्यवाद।
22: अब महिला महामन्त्री, नेपाली कङ्ग्रेसको इतिहासमा पहिलो महामन्त्री होइन डाक्टर साहब?
23: हजुर।
22: अनि राम्रै मत ल्याएर विजय पनि हुनुभयो, प्रतिस्पर्धा निकै रोचक थियो, डिना उपाध्याय, महालक्ष्मी उपाध्याय डिना र रिता खनाल र डाक्टर डिला संग्रौलाको प्रतिस्पर्धा चाहिँ धेरैको नजर थियो क्या महिला महामन्त्रीमा, के भन्न चाहनुहुन्छ यतिखेर उस महाधिवेशन प्रतिनिधिहरूलाई?
23: सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरू, शुभेच्छुक सहयोगी सबैलाई म हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु। नेपाली काङ्ग्रेसको इतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री बन्न पाउँदा मलाई गर्व लागेको छ। अझ मेरो जिम्मेवारी
22: अब डाक्टर साहब, नेपाली कङ्ग्रेसको अहिलेको अवस्था जसरी हुन त अब तपाईँहरू चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा आउनुभयो र त्यहाँबाट चाहिँ निर्वाचित भएर आउनु भएको छ। कङ्ग्रेसलाई बलियो बनाउने कुरा, अहिलेको कङ्ग्रेसलाई यो कमजोर धरातलबाट यसलाई उठाउने कुरा पनि त तपाईँहरूको काँधमा त निकै ठुलो जिम्मेवारी आयो नि त डाक्टर साहब, कसरी बहन गर्नुहुन्छ?
23: अहिलेको परिस्थितिमा नेपाली काङ्ग्रेसलाई अझ सशक्त बलियो जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनाउनु पर्ने हाम्रो प्रथम दायित्व छ र पार्टीलाई पनि सुदृढीकरण गरेर नयाँ उचाइ र नयाँ परिवेशबाट लैजानु पर्ने अर्को परिस्थिति पनि छ। दुवै परिस्थितिलाई आकलन गरेर अहिले निर्वाचित भएर थुप्रै पदाधिकारी आइसक्नु भएको छ, मतगणना जारी छ, सम्पूर्ण एक दुई दिनभित्र सम्पूर्ण चाहिँ पदमा निर्वाचित भएर आउने क्रम चाहिँ सकिन्छ जस्तो मलाई लाग्छ। तर प्रथम सबै साथीहरूलाई आभार प्रकट गर्दै अब नेपाली काङ्ग्रेसलाई यो 15 महाधिवेशनबाट कतिपय हामी जित्यौँ, कतिपय पराजित पनि भएका छौँ, यो सबैलाई मिलाएर एकताबद्ध बनाएर सबैको मन जितेर लैजानु पर्ने आजको आवश्यकता छ। र रूपान्तरण हाम्रो प्रमुख एजेन्डा थियो, त्यही एजेन्डा मार्फत हामीले एउटा विशेष महाधिवेशन गरेर नेपाली काङ्ग्रेसलाई यो 8-9 महिनाभित्र नै फेरि नियमित महाधिवेशन गरेर एउटा उचाइ एउटा चाहिँ नयाँ बाटोसम्म पुर्याउने प्रण साथ फेरि जिम्मेवारी वहन गरेका छौँ। अब कसैले सानो मन गर्नु पर्दैन, पदीय जिम्मेवारीमा कतिपय पुग्नु भयो होला, कतिपय पुग्न सक्नु भएन, तर सबैलाई जिम्मेवारी दिएर अगाडि लैजानु पर्ने आवश्यकता छ। आदरणीय सभापति गगन कुमार थापाले भनिसक्नु भएको छ, त्यही बाटो र त्यही मार्गमा हामी हिँडिरहेका छौँ।
22: डाक्टर साहब, नेपाली कङ्ग्रेसको यति ठुलो पुरानो दल, लोकतान्त्रिक पार्टी, महिला महामन्त्रीका रूपमा चाहिँ विजय हौला, यो पोजिसनमा पुगौला भन्ने अपेक्षा लिनुभएको थियो डाक्टर साहब? हिजो अस्ति मात्रै सहमहामन्त्री भनेर बोलाउँथ्यौँ, यो क्षणभरमै अब महामन्त्री बन्नु भएको छ।
23: तपाईँ लामो समयदेखि नै नेपाल महिला सङ्घको राष्ट्रिय अध्यक्ष भएर मेची महाकाली महिला सशक्तिकरण र पार्टीभित्र पनि महिला नेतृत्वमा पुग्न नसकेको परिस्थिति, महिला उत्पीडन पीडा र हिंसाबाट कसरी महिलालाई नेतृत्वमा पुर्याउनु पर्छ भनेर काम गरिसकेको व्यक्ति पनि पर्छु। अर्को कुरा, नेपाली काङ्ग्रेसको तल्लो सङ्गठनदेखि माथिल्लो सङ्गठनसम्म लामो समयदेखि विद्यार्थी जीवनदेखि काम गरिरहेको व्यक्ति पनि पर्छु। त्यसैले जसले राजनीति गर्नु भएको छ, जसले पनि एउटा आशा भरोसा देख्छ, एउटा सपना देख्छ पार्टीको उच्चतम निकायमा पुगौँ र नेपाली काङ्ग्रेसलाई उचाइमा पुऱ्याउँ, सबैको आशा र भरोसा लाग्दो पार्टी बनौँ भन्ने कुरा त जसले पनि देख्छ। त्यसै कारणले सहमहामन्त्री भइसकेको हुनाले फेरि रूपान्तरणको अभियान अझै अधुरो थियो, त्यसलाई साकार पार्नु थियो, त्यसको लागि पनि पुग्नुपर्छ भनेर साथीहरूको आवाज थियो, त्यसमा म उभिए, मैले साथ पाएँ, त्यसैले गर्दा आज सफल भएको छु। र यो सफलता मात्र होइन, पद मात्र होइन, प्रतिष्ठा मात्र होइन, काङ्ग्रेसलाई सबभन्दा बलियो बनायौँ भने मात्र यो पद र प्रतिष्ठा भन्दा पनि माथि नेपाली काङ्ग्रेस छ, त्यसपछि अझ जनता र देश छ मेरो लागि।
22: अब अहिले जसरी कङ्ग्रेस प्रतिपक्षीको भूमिकामा छ, सत्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हातमा छ, कतिपय विषयहरू चाहिँ प्रसङ्गहरू चाहिँ सत्ताका काम कारवाहीका विषयहरूमा पनि उठि नै रहेका छन्, जुन ग्यापमा चाहिँ वा ग्राफमा चाहिँ आज नेपाली कङ्ग्रेस छ, यसले सत्तालाई खबरदारी गर्ने र देशमा उन्नत लोकतन्त्रलाई जगेर्ना गराइराख्ने र जनताका आवाजहरूलाई सुसूचित गरिराख्ने तौरमा चाहिँ आज कङ्ग्रेस छ कि छैन?
23: एकदम छ। हामीले जनताका कुरा भन्दा जनतालाई केन्द्रबिन्दु सरकारले बनाएन, जनताका जनसवाल जनजीविकालाई पनि मुखरित गरेन भने हामी जहिले पनि सशक्त प्रतिपक्षको रूपमा सदनभित्र प्रस्तुत भइरहेका छौँ, अझै यसलाई सशक्त बनाउँछौँ। अझ जनताबाट सरकार टाढा भाग्यो, एकाङ्गी भयो भने हामी संगठन र सडकबाट पनि त आवाज उठाउन पछि पर्ने छैनौँ। तर राम्रा कुरा आए, राष्ट्र र जनतालाई मुखरित छन् भने सधैँ विरोधको लागि विरोध गर्ने पद्धति र प्रवृत्तिबाट टाढा रहेर रचनात्मक प्रतिपक्षको पनि भूमिका हामीले खेलिसकेका छौँ, त्यो भूमिका फेरि हामी खेल्नेछौँ।
22: अब डाक्टर साहब, सम्पूर्ण पदाधिकारीहरूको त नतिजा आइ नै सकेका छ, अब केही नतिजा आउन अझै पनि बाँकी छ, काउन्टिङ भइ नै रहेको छ। यसले कङ्ग्रेसलाई एक दिक्का बनाएर अगाडि बढायो कि फेरि अब यही कङ्ग्रेसको पनि संस्थापन र इतर बनायो यो महाधिवेशनले?
23: अब नेपाली काङ्ग्रेसमा संस्थापन र इतर पक्ष भन्ने छैन, गणतन्त्रको अन्त्य भएको छ। सधैँ नेपाली काङ्ग्रेसको अधिवेशन हुँदै गर्दा पक्ष विपक्ष तपाईँले भने जस्तो धेरै गुटहरू जन्मिने, त्यही गुटको आधारमा नेतृत्व स्थापित हुने परम्परा थियो। त्यो परम्परालाई 15 महाधिवेशनले तोडेको छ। जति साथीहरू जितेर आउनु भएको छ सबै मतदाता महाधिवेशन प्रतिनिधिज्यूहरूले मत प्रदान गरेर जित्नु भएको छ। त्यसैले काङ्ग्रेसमा अब गुट छैन। हामी सबै राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वमा एकताबद्ध भएर लागेका छौँ।
22: अब गुट छैन भन्नुभएको छ, फेरि असन्तुष्टहरूलाई जाने ढोका पनि ओपन छ नि त फेरि?
23: त्यसलाई सबै साथीहरू जसरी 15 महाधिवेशनबाट तल्लबाट नै सहभागी भएर प्रतित्व गरेर आउनु भएको छ, ती साथीहरू नेपाली काङ्ग्रेसलाई बनाउन आउनु भएको
22: थियो,
23: नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले लैजान आउनु भयो, काङ्ग्रेसभित्र रूपान्तरण गर्न आउनु भयो, काङ्ग्रेसलाई शून्य सहनशीलता भ्रष्टाचारमा पुर्याउन आउनु भयो, जनतालाई चाहिँ कसरी सेवा गर्ने भनेर आउनु भयो। त्यसै कारणले गर्दा सबैको उद्देश्य र लक्ष्य एउटै भएको हुनाले अब हामी अर्को बाटो पकड्नु पर्ने अवस्था छैन, बाटो एउटै छ, त्यो राष्ट्र जनता
22: महाधिवेशनले। अब कङ्ग्रेस एक ढिक्का छ, कङ्ग्रेस बलियो भएर आउँछ, युवाहरूको पार्टी कङ्ग्रेस हो, जिन्जी पुस्तालाई पनि कङ्ग्रेसले समेटेको छ, विवाद रहित कङ्ग्रेस बन्दैछ भन्ने कुराको चाहिँ दावी कसरी गर्न सक्नुहुन्छ?
23: अहिलेको 15 महाधिवेशनले मैले अघि नै भनिसके काङ्ग्रेस विभाजित छैन, एकताबद्ध छ। र एउटा लक्ष्य जहिले पनि थियो जेएनजी विद्रोह पछाडि युवा नेतृत्वमा आउनु पर्छ, आज 21 युवाहरू चुनिएर नेतृत्वमा पुग्दै हुनुहुन्छ, पेसा कर्मी विभिन्न वर्ग तह र तबकाका साथीहरू पनि पुग्दै हुनुहुन्छ। सबैले आफ्ना सवालहरू, आफ्ना मुद्दाहरूलाई मुखरित गर्नुहुन्छ। त्यसैले नेपाली काङ्ग्रेस हेर्दा विभिन्न जात जाति भाषा भाषी वर्ग समुदाय सबैको साझा फुलबारी हो। सबैले अपनत्व महसुस हुने गरी, सबैले सबै हामी एकताबद्ध छौँ भन्ने देखिने गरी हामी एकताबद्ध छौँ। हामी कतै फर्किएका छैनौँ, कतै टुक्रिएका छैनौँ, कतै देखा परेका छैनौँ। हाम्रो एउटा केन्द्रबिन्दु भनेको सम्मानित जनता, समुन्नत देश हो।
22: हस् डाक्टर साहब, आगामी कार्यकालको पनि धेरै धेरै शुभकामना छ, बधाई पनि छ।
23: धेरै धेरै सम्पूर्ण महाधिवेशन प्रतिनिधि देश विदेशबाट आउनु भएको छ, 7,000 भन्दा बेसी, सबैमा आभार प्रकट गर्छु, हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
22: धन्यवाद। हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नवनिर्वाचित महामन्त्री डाक्टर डिला संग्रौला। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं, यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका। मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
2: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
3: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
2: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
5: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0556 93 738 मोबाइल 98550 88002
6: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेतेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
24: पर्ख दीपक
6: किन
24: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको
22: देवेन्द्र पौडेल हुनुहुन्छ पौडेलजी नेपाली रेली धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
25: नमस्ते
22: नेपाली कम्युनिस्टका सहयोद्धा अझ भन्दा मार्क्सवादी अर्थशास्त्रीका चिन्तक डाक्टर विजय कुमार पौडेलको निधनले धेरैलाई स्तब्ध बनाएको छ उहाँलाई कसरी चिन्नुहुन्छ
25: उहाँ एकदमै म व्यक्तिगत रूपमा चाहिँ मसँग मिल्ने साथी पनि हुनुहुन्थ्यो उहाँको बुवाको साहित्यिक क्षेत्रको चाहिँ योगदान प्रगतिवादी साहित्यमा निकै चर्चामा रहेको छ र उहाँको छोराको हैसियतले पनि उहाँको अलग प्रकारको परिचय पहिचान थियो र स्वयं डाक्टर विजय पौडेल आफै पनि एउटा योग्य प्रबुद्ध व्यक्तित्वको रूपमा सरल हकी एकदमै मिलनसार व्यक्तित्वको रूपमा उहाँ नेपाली समाजमा कहिले मिडियाको क्षेत्रबाट कहिले बौद्धिक क्षेत्रबाट कहिले राजनीतिक क्षेत्रबाट निरन्तर आफ्नो उपस्थिति जनाइरहेको एउटा प्रखर एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो र

0: सशस्त्र द्वन्द्वबाट उदय भएर 2064 सालदेखि आजसम्म आइपुग्दाखेरि अनवरत रूपमा देशको विकास र भ्रष्टाचारको समूल नष्ट र लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा लाग्नु भयो। त्यसको उपजमा अहिले नयाँ पार्टीहरू आएका छन्, परिष्कृत भएर चाहिँ नयाँ युवाहरू चाहिँ भनौँ न त्यो राजनीतिक दलमा चाहिँ उभिएका छन्, रिफर्म गर्न खोजिरहेका छन्। देश सही ट्र्याकमा छ, विकास र समृद्धिको पक्षमा सही तरिकाले हिँडिरहेको छ।
1: हजुर,
0: देश सही तरिकाले हिँडिरहेको छ, सही ट्र्याकमा छ राष्ट्र।
1: सही तरिकाले हिँडेको छैन, खास गरी प्राकृतिक विपत्ति त मानवीय रूपमा चाहिँ कसैले ल्याएको होइन, प्राकृतिक रूप पनि आएको हो। त्यसपछि प्रकट भएका प्राकृतिक विपत्तिका कारणले व्यक्त भएका प्रकट भएका परिघटनाहरूको समायोजन व्यवस्थापन र त्यसलाई ठिक ठिक ढङ्गले चाहिँ समयमा नै उद्धार राहत पुनर्निर्माण जस्ता विषयहरू फेरि चाहिँ सरकारको राज्यको नागरिकको हामी सबैको साझा जिम्मेवारीको रूपमा पर्छ। त्यसमध्ये पनि खास गरी सरकारले चाहिँ संयोजनकारी भूमिका सबै पक्षलाई सँगै लिएर जाने, आपतमा जनतालाई अपिल गर्ने, देशका सङ्घ संस्थाहरू राजनीतिक पार्टीहरू अन्तर्राष्ट्रिय समुदायहरूलाई अपिल गर्ने र चाहिँ दुःख र चाहिँ अप्ठ्यारो परिस्थितिमा सँगै लिएर जाने जुन प्रकारको व्यवस्थापकीय भूमिका सरकारको हुनु पर्थ्यो त्यो चाहिँ नभएको देख्दाखेरि र खालि स्टन्ड प्रचारमा तपाईँलाई एक शब्दमा भन्दाखेरि अरूको आलोचनामा आफ्नो भविष्य देख्ने, आफ्नो भविष्य पुष्टि गर्ने र अरूको आलोचना गरिसकेपछि देश समृद्ध बन्छ भन्ने चाहिँ प्रकारको झुट सपना सम्प्रेषण गर्ने र तपाईँले अहिले भन्नुभयो जस्तै यस्ता कतिपय क्रियाकलापहरूमा सरकार यो विपत्तिको प्रकरणमा पनि व्यक्त भएको मैले पाएको छु। र त्यसको साथसाथै सुशासनको क्षेत्रमा, महँगी नियन्त्रणको क्षेत्रमा जनतालाई जसरी पहिला चाहिँ घर घरमा पासपोर्ट, घर घरमा राहत, घर घरमा चाहिँ डेलिभरीका कुराहरू दिइनेछ भनेर प्रचार हल्ला खल्ला गरिएको थियो, घर घरमा रोजगारीको कुरा गरिएको थियो, विदेशमा गएका नागरिकहरूलाई युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने जुन प्रकारको चाहिँ आवश्यकभन्दा बढी हल्ला गरेर सरकारलाई यो सरकार गठनको निम्ति जनताले समर्थन पनि गरे र सरकारले त्यो प्रकारको प्रचार पनि सरकार आएपछि पनि गर्यो, पहिला पनि गरेको थियो। तर आज परिणाममा आउँदाखेरि ग्यास एउटा चाहिँ तपाईँको थोरै बाटो तलमाथि भएर कहीँ न कहीँ चाहिँ त्यो हुँदाखेरि ग्यास जनताले प्राप्ति नगर्नु, गत सालको यही समयावधिभन्दा 5 गुणा झन्डै महँगी वृद्धि हुनु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा पनि प्रतिशोध बाहेक परिणाममा कहीँ कतै पनि काम प्रकट नहुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कहीँ कतै पनि परिपक्वतापूर्वक कूटनीतिक प्रणाली अगाडि बढाउन नसक्नु, यी कतिपय क्रियाकलाप गतिविधिहरूले भर्खरै हेरेको जुन स्थितिमा हामी थियौँ त्यो अवस्था अहिले रहेन। सरकार एकदमै चाहिँ अपरिपक्व, उडेनख्याउलो र कहीँ कतै पनि संयोजनको भूमिकाकारी प्रभावकारी भूमिकामा नरहने गरी व्यक्त भएको मैले महसुस गरेको छु।
0: देवेन्द्र पौडेलजी, तपाईँहरूको दिनचर्या पनि सरकारको आलोचना गर्ने, सरकारको विरोध गर्ने, बस्ने होइन?
1: बिल्कुल होइन, सरकारले गरेका कतिपय राम्रा कामहरूको हामीले समर्थन गरेका छौँ, गर्छौँ र कतिपय चाहिँ खालि विरोधको निम्ति मात्रै विरोध होइन, तर अब यो हाम्रो मात्रै कुरा होइन, जनताले समेत राखेको कुरा हो। त्यसो भएको हुँदाखेरि आलोचनामा मात्रै रमाउने हाम्रो होइन, सरकार भइसकेपछि अरूको आलोचना ग्रहण पनि गर्ने, आलोचनाको अतिरिक्त चाहिँ डेलिभरी पनि दिने, जनतालाई चाहिँ भरोसा र अभिभावकीय भूमिकामा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउने त सरकारको काम हो नि। त्यो नभएको हुँदाखेरि टिप्पणी गर्नु त लोकतन्त्रको हामीले प्राप्त गरेको ल्याएको यो प्रणालीको विशेषता नै हो। त्यसो भएर आलोचना गर्नु लोकतन्त्रको चाहिँ सुन्दर पक्ष हो, त्यसलाई चाहिँ सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ।
0: तर अहिले चाहिँ अब जुन तरिकाले छिमेकीहरूका सम्बन्धका विषयहरू, कूटनीतिक का विषयहरू, संयुक्त राष्ट्र सङ्घमा गएर गरेको सम्बोधनका विषयहरूदेखि लिएर हरेक कुरामा चाहिँ सरकारले अब यो विपदको बेलामा अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ आफू केन्द्रित वा चाहिँ नेपाल केन्द्रित बनाउन त सफल बनेको छ नि त, होइन?
1: अब यो मैले भनिसकेँ अघि पनि, अब सरकारले संयुक्त राष्ट्र सङ्घका यस प्रकारका सार्वजनिक अघि भए जस्तो केही समय पहिले भए जस्ता कार्यक्रममा सहभागी हुँदा बहुपक्षीय र द्विपक्षीय र विभिन्न देशहरूसँग मल्टिलेटर वार्ताहरू गरेर नेपालको चाहिँ चासो, नेपालको सरकारहरू व्यक्त गरेर कन्भिन्स गर्ने साइन लाइन मिटिङहरूमा सक्रियता हुनु पर्थ्यो। यद्यपि परराष्ट्र मन्त्रीले अहिले तपाईँले भने जस्तै सबै कुराको हामी आलोचना गर्दैनौँ, परराष्ट्र मन्त्रीले अलिअलि त्यो भूमिका निर्वाह गरेको देखियो, त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौँ। तर प्रधानमन्त्रीको तपाईँ त्यहाँ गएर हेर्नुभयो भने तयारी गरेको भाषण व्यक्त गर्नुभयो, त्यो भाषण त त्योभन्दा राम्रो शैलीमा योभन्दा पहिल्यै सरकारले पनि त व्यक्त गरेका थिए।

0: के अरे राजा महेन्द्रदेखि आजसम्म आइपुग्दा खेरि कुनै पनि प्रधानमन्त्री त्यस्तो प्रकारको कार्यक्रममा गएर अङ्ग्रेजी भाषामा कसले बोलेका थिएनन् र राम्रो बोलाएका थिए. अझ चाहिँ बढी नै आलोचना गरेको टिका टिप्पणी गरेको केपी ओली कुनै चाहिँ बौद्धिक एकाडेमिक चाहिँ संस्थाबाट पढ्नु भएको होइन, अङ्ग्रेजी भाषामा नै नहेरिकन चाहिँ व्यक्त गरेको कुरा पनि त सार्वजनिक भएको छ. केही समय पहिले गएको कार्यक्रममा प्रचण्डले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो, देउबाले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो. मैले यसको अर्थ चाहिँ प्रधानमन्त्रीलाई अपमान गर्न खोजेको होइन, हाम्रो देशको सम्माननीय प्रधानमन्त्रीलाई सम्मान पनि छ, तर त्यसैलाई जसरी प्रचार गरियो त्यो प्रचारले परिणाम के भयो त भन्दा परिणाम हुनको निम्ति त छिमेकी मित्र राष्ट्र भारतसँगको सम्बन्ध, छिमेकी मित्र राष्ट्र चिनसितको सम्बन्ध, त्यहाँबाट गएका राष्ट्र प्रमुखहरूसितको वार्ता, एजेन्डाहरूमा सहमति, अरू कतिपय चाहिँ युरोपियन र अरू कतिपय देशहरूसितको चाहिँ सम्बन्ध, एफडिआईको निम्ति अरू कतिपय देशहरूसँग सम्बन्ध कायम गरेर पहल गर्ने लिने र विपदको जुन चाहिँ नेपालमा घटना घट्यो त्यो घटनामा अरू कतिपय चाहिँ छिमेकी राष्ट्रहरूसँग विदेशीहरूसँग कुटनीतिक वार्ता सम्वाद गरेर सहयोगको चाहिँ कहीँ न कहीँ टेबलीकरण गरेर ल्याउन सकेको भएदेखि परिणाम व्यक्त हुन्थ्यो. त्यसो भएर चाहिँ प्रस्तुति राम्रो थियो, मैले आलोचना मात्रै गरेको होइन, प्रस्तुति त परिणाममा व्यक्त त भएन नि. हो त्यहाँनिर सरकार चुक्रिएको
1: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ जसरी नेपालको राजनीति अर्थात् हरेक क्षेत्रमा काम गरेका व्यक्तिहरूको पक्राउ, त्यसपछि छोड्ने प्रवृत्ति र अझ भन्दा सरकार नै ढाल्ने खालका रणनीतिहरू चाहिँ अख्तियार भएका रहेछन् पछाडिबाट भनेर चाहिँ के अरे सशस्त्रका आइजी वंशीराज दाहालको बर्खास्ती, चोलेन्द्र शमशेरको घरमा छापा, उनी निकटका घरमा छापा, यी सबै प्रक्रियाहरूले गर्दाखेरि सरकारले जुन तरिका अपनाइरहेको छ त्यसमा तपाईँहरूको बन्दुकै छ.
0: अनि यसमा कुनै पनि देशमा लोकतान्त्रिक प्रणाली अनुसार विधिको शासन हुन्छ, कानुनको चाहिँ परिपालन गर्नुपर्ने सबैको निम्ति अनिवार्य हुन्छ. खास गरी यी कतिपय क्षेत्रहरूमा पहिला मान्छेलाई चाहिँ ह्यारेसमेन्ट गर्ने, समात्ने, गिरफ्तार गर्ने र केस र अभियोजन खोज्ने जुन सरकारको नीति छ, जुन क्रियाकलाप र गतिविधिहरू अगाडि बढेको हामी पाउँछौँ त्यसमा नै पूर्वाग्रह मिश्रित छ. त्यसो भएर व्यक्तिलाई पहिला थुन्ने, गिरफ्तार गर्ने, एरेस्ट गर्ने, त्यसपछि चाहिँ त्यसको चाहिँ अभियोग चाहिँ खोज्न हिँड्ने जुन प्रकारको तरिकाहरू अप्नाइएको छ त्यो चाहिँ विधिको शासन र कानुनी राज्यको हिसाबले नमिल्ने कुरा सरकारले अगाडि बढाएको प्रतीत हुन्छ.
1: हस् देवेन्द्र पौडेलजी, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार. नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका दुई भैरवपुर स्थित सोमेश्वर वन उपभोक्ता समितिको निर्वाचनमा मोहनराज पोखरेल विजय हुनुभएको छ। निर्वाचन समितिका अनुसार अन्तिम मतपरिणाममा पोखरेलले 73 मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेस नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएकी लक्ष्मी घरतीले 39 मत प्राप्त गर्नुभएको छ। कुल 174 मतदाता रहेको उक्त निर्वाचनमा 119 मत खसेको थियो भने 7 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन परिणामपछि सामुदायिक वनको व्यवस्थापन संरक्षण उपभोक्ताको हितमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। माडिसा लक्ष्मी निवास स्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको सञ्चालक समिति पुनर्गठन गरिएको छ। संस्थाको सम्पन्न साधारण सभाले हर्कबहादुर चापागाईको अध्यक्षतामा 9 सदस्यीय सञ्चालक समिति र मोतीलाल अधिकारीको संयोजकत्वमा 3 सदस्यीय लेखा समिति पुनर्गठन गरेको हो। पुनर्गठित सञ्चालक समितिको उपाध्यक्षमा प्रेमप्रसाद जैसी, सचिवमा लीलानाथ पौडेल र कोषाध्यक्षमा वासुदेव पाठक चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा धनकुमारी बरुवाल, बुद्धिमाया तामाङ, दुर्गाप्रसाद आचार्य, गुमा पौडेल र नेत्र प्रसाद ओझा रहनु भएको छ। यस्तै लेखा समिति सदस्यहरूमा सूर्यनाथ अधिकारी र देवी खत्री भण्डारी चयन हुनुभएको छ। संस्थापक अध्यक्ष तथा कानून व्यवसायी रामप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी प्रेमराज सिमिल सिन्हा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पुष्पमदन वाटिकाको सभाहालमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा शीर्ष सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभामा संस्थाको कुल कारोबार 7,28,33,936 रुपियाँ रहेको जनाइएको छ। यसै गरी कार्यक्रममा सदस्य, उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता तथा असल रेडी लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुप्र 01001 23 नम्बरको बस बिहान करिब 7:30 बजे दुर्घटनामा परेको छ। करिब 40-45 जना यात्रु सवार रहेको उक्त बस सड़कबाट पल्टिँदा सोही दिशाबाट आउँदै गरेको HR 39C 2876 नम्बरको भारी ट्रकसँग समेत सामान्य ठोकिन पुगेको थियो। दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पास गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएपछि उक्त सड़क खण्डमा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासनकाले धादिङले सड़क मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले असोज 26 गते सोमबार राति 11 बजेदेखि असोज 27 गते बिहान 5 बजेसम्म उक्त सड़क खण्ड भएर सञ्चालन हुने, सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ। स्थानीय बन्दीपुर गाउँपालिका पास याम्पा फाटका 15 जना किसान पुरस्कृत भएका छन्। याम्पा फाट दुग्ध उत्पादक सहकारी संस्थाले दुध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दुध बिक्री गर्ने नमुना गाई फार्मका संचालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। उहाँले 89,128 लिटर दुध बिक्री गर्नुभएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार 23 मतगणना स्थलबाट मतगणना कार्य भइरहेको छ। अधिवक्ता कटुवालका अनुसार कुल 23 मतगणना स्थलहरूमा 7,039 जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। उक्त प्रक्रियामा करिब 1,84,000 मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्नेछ। बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागि परेको जनाइएको छ। संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चेर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा हुमिने भएको हो।
संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरञ्जङ थापाले नेपाल अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार संसदीय चुनाव समिति समक्ष आफ्नो कार्यालयका लागि कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै थापाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयासको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। सोमबार दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएका गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिस्मटेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछ। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील सृजनशील राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा महेन्द्र प्रकाश शिवाकोटीद्वारा लिखित देश विकासको प्रस्तावना र राजनीतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बुढी गण्डकी नदी थुनिएर आएको बाढ़ीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाशवालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढ़ीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकारसँग जोरदार माग गर्नुभएको छ। पार्टीले घटनामा घाइते भएकाहरूको स्वास्थ्य शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढ़ी पीड़ित जनसमुदायको दुःख र पीड़ामा गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ। जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याण राज शर्माले नेपाल चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालन ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदीय चुनाव समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्नु भएको हो। नेकपा एमाले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंगसिर 2 र 3 गते गर्ने भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराउनु भएको हो। यसअघि स्थायी कमिटी बैठकले कार्यकर्ता भेला मंगसिर पहिलो साता गर्ने निर्णय गरेको भए पनि मिति तय भएको थिएन। कार्यकर्ता भेला लगत्तै एमाले ओडा र पालिका अधिवेशन गर्ने जनाएको छ। नवलप्रासी पर्दाखार सुस्तापूर्व काउसुती नगरपालिका अर्थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक बड्किँदा 2 जना घाइते भएका छन्। सोमबार बिहान बद्यबिन्दु नगरपालिका 3 ब्रह्मस्थान बस्ने 49 वर्षीय 81 बोटेले काउसुती नगरपालिका 17 अमलटारी घाट स्थित नारेटी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरी जस्तो वस्तुले बेरिएको, भित्री भाग फलाम जस्तो देखिने तथा बेलनाकार रहेको उक्त वस्तुको लम्बाइ करिब 2 फिट र गोलाई 14 इन्च रहेको जनाइएको छ। नेकपाका संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। कृतिम र अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताललाई पुर्याउँदै गर्दा निधन भएको हो। एमालेको राजनीतिमा लामो समय सक्रिय रहनुभएका पौडेल एमालेबाट माधव नेपालको समूह छुटेपछि एकीकृत समाजवादीमा आबद्ध रहनु भएको थियो। र भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ अध्यादेश आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 वटा नयाँ ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। कक्रोच जनता पार्टी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाई गरिरहेको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवा को निम्ति
1: निको चिल्ड्रेन हॉस्पिटल प्राली भरतपुर दर्शित
0: अस्पताल में उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरंग अर्थात ओपीडी सेवा
1: 24 घंटा इमरजेंसी सेवा
0: सुविधा संपन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडवांस पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशु का लागि इंटरमीडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
0: बाल मुटु रोग संबंधी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु संबंधी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा संपन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बॉडी चेकअप जांच को सुविधा
0: र निशुल्क सरकारी खोप सेवा को साथ ही अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: स्वदेश एफएम 93.2 मेगाहर्ज
4: नमस्कार सबैलाई हार्दिक स्वागत छ दर्शकवृन्द म सन्तोष भेके थापा आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले देशको भाग्य र भविष्यमा समेत ठुलो अर्थ राख्छ नेताका कोठादेखि चोटासम्म सिंह दरबारका कोठरीदेखि मन्त्रालयका टेबुलहरूसम्म र प्रशासनिक अड्डादेखि नेताका बेडरुम र कर्पोरेट हाउसका बोर्ड रुमसम्म आज नेपालको शासकीय शैली र राज्य व्यवस्थालाई चलाउने सबैभन्दा शक्तिशाली शब्द बनेको छ सेटिङ देशमा अहिले पनि सेटिङ नभए कुनै काम हुँदैन लोकतन्त्र संविधान कानून संसद र अदालत यी सबै बाहिर देखाउने खोल मात्रै बनेका छन् जसको सुधार बालिन शासनमा समेत प्रमुख चुनौती बन्दैछ किनकि यही भित्र हुन्छन् असली शासन चलाउने अदृश्य चलखेल बिचौलियाको पहुँच र स्वार्थ समूहको सेटिङ जब देशको नीति निर्माण र निर्णय प्रक्रिया जनहितमा नभई केही सीमित व्यक्तिको स्वार्थमा हुन थाल्छ तब त्यो राष्ट्र प्रगतिको बाटोमा होइन बर्बादीको तीव्र सुरुङभित्र भाँसिँदै जान्छ तपाईँ हामीलाई स्पष्टै थाहा छ सेटिङ र चलखेल भनेको राज्यभित्रको अर्को समानान्तर सरकार हो जसले विकासका हरेक ढोका बन्द गर्दै जान्छ नेपाललाई गरिब बनाउन स्रोत साधनको कमी छैन यहाँ त स्रोत माथिको बेइमानी र लुटको सेटिङले मुख्य समस्या ल्याएको छ अन्त जोसुकै सरकारमा आए पनि जोसुकै दलको झन्डा बोके पनि मन्त्रालयको बजेट बाँडफाँट ठुला ठेक्का पट्टा सरुवा बडुवा र नीतिगत निर्णयहरू योग्यताका आधारमा होइन बिचौलिया र राजनैतिक नेतृत्व बीचको लेनदेन र सेटिङका भरमा हुन्छन् कुन मन्त्रीले कति कमिसन पाउने कुन कम्पनी वा स्वार्थ समूहलाई फाइदा पुग्ने यी सबै हर हिसाब गरी ऐनका मसौदाहरू तयार हुन्छन् कुन अपारदर्शी परियोजनालाई रातारात कसलाई जिम्मा लगाउने यी सबै सेटिङमा हुन्छन् त्यसैले यसको सुधार नै आजको नेतृत्वको पहिलो शर्त हो तर अब हामीले सार्वजनिक गर्ने विषय अझ गम्भीर छ
5: बालिन सरकारको सुशासन अभियान पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासम्म आइपुग्दा थप आक्रामक बनेको छ न्यायपालिका सुरक्षा संयन्त्र र राज्यका शक्ति केन्द्रहरूमा दशकौंदेखि जरा गाडेर बसेको गिरोह र बिचौलिया राज विरुद्ध सरकारले चालेको कदमले परिणाम दिन थालेका छन् इमानदार पूर्वक प्रयास गर्यो भने सफलता अवश्य हात लाग्छ भन्ने उदाहरण बनेका छन् प्रधानमन्त्री बालिन शाह सरकारको आग्रह बमोजिम पछिल्ला अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेपछि उनले प्रहरी प्रशासनको प्रशंसा मात्र गरेका छैनन् अविचलित रूपमा आफ्नो कर्तव्य पालना गर्न निर्देशन समेत दिएका छन्
6: देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने अपराध अनुसन्धान गर्ने र कुनै पनि सङ्कट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा अधिक रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु
5: मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेलो सरकारमा प्राप्त उजुरीमा जबराले न्यायपालिकाको नेतृत्वमा रहँदा पदको दुरुपयोग गरी विभिन्न मुद्दामा आर्थिक लाभ लिएको बिचौलिया मार्फत न्यायिक प्रक्रियामा प्रभाव पारेको र त्यसबाट अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाइएको थियो लहरो तान्दा पहरो गर्जिन्छ भने चाहिँ गत असोज 10 गते राति जबरालाई नियन्त्रणमा लिएर सुरु गरिएको अनुसन्धानले उनी र उनका सेटिङ सारथीहरूको साम्राज्य तहस नहस पारिदिएको छ। प्रारम्भमा पक्राउ पुर्जी बिना पूर्व प्रधान न्यायाधीशलाई नियन्त्रणमा लिएको भन्दै विपक्षी दलहरू, मानव अधिकारवादी संस्था र स्वयं सर्वोच्च अदालतको फुल कोर्टले सरकारको कदमलाई तानाशाही र संवैधानिक मर्यादा विपरीत भन्दै तीव्र आलोचना गरेका थिए। सरकार केही समयका लागि रक्षात्मक बने पनि अनुसन्धान अघि बढ्दै जाँदा पर्दा पछाडिका भयानक तथ्यहरू सार्वजनिक हुन थाले। जब अदालत भित्रको न्यायिक सेटिङ, अरबौंको ठेक्का सेटिङ र राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर अपराधहरूको जालो पर्दाफाश भयो, तब आलोचकहरूको मुखमा बुझो लागेको छ। यस बीचमा चोलेन्द्र प्रकरणमा राज्यका निकायहरूले के काम गरे, कहाँ कहाँ सफलता हात लाग्यो, अब यस बारे चर्चा गरौं। नम्बर एक, सर्वोच्चको भवन ठेक्का घोटाला। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले असोज 21 गते चोलेन्द्रको घरमा छापा मार्यो। सो क्रममा आर्थिक कारोबार बारे परेका उजुरी र सूचनाका आधारमा सर्वोच्च अदालतको भवन ठेक्का कागजात समेत नियन्त्रणमा लिएको बताइएको छ। उनको कार्यकालमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत हुनुपर्ने सर्वोच्च अदालतको भवन निर्माणमा अरबौंको घोटाला भएको उजुरी छ। महालेखा परीक्षकको 59 प्रतिवेदन 2079 समेत उक्त ठेक्का प्रक्रियामा स्पष्ट रूपमा गम्भीर अनियमितता औल्याएको थियो। स्वच्छ र पारदर्शी प्रतिस्पर्धा भएको भए 3-3.5 अर्ब रुपियाँमा निर्माण हुन सक्ने सर्वोच्चको भवन 5,87,06,000 रुपियाँको लागतमा समानान्तर जेबीलाई दिएको थियो। समानान्तर जेबी अच्युत प्रसाद खरेलको कम्पनी हो। खरेल विरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र प्रणालीमा अनाधिकृत पहुँच राखी ठेक्का कब्जा गरेको विषय पनि छानबिनमै छ। लागत अनुमानभन्दा 6 करोड रकम मात्र घटाएर एकमात्र बोलपत्रलाई प्रभावकारी मानी ठेक्का सुम्पिँदा राज्यलाई सोझै 1-1.5 अर्ब रुपियाँको प्रत्यक्ष नोक्सानी पुगेको थियो। प्रतिस्पर्धालाई नियतवश सीमित गर्न बोलपत्रका शर्तहरू नै समानान्तर निर्माण सेवालाई मात्र मिल्ने गरी बनाइएको थियो। प्रतिस्पर्धामा उत्रन खोजेको भ्याली कन्स्ट्रक्सन प्रणालीका अध्यक्ष रविन्द्र महर्जनलाई कृत्य कागजातको झुटो अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी मार्फत पक्राउ गरी थुनामा पठाइयो। ठेक्का सम्झौता हुन साथ कानुन विपरीत 5% सट्टा 20% 1,03,00,00,000 रुपियाँ रकम अग्रिम पेस्कीका रूपमा भुक्तानी दियो। यसरी ठेक्का सेटिङबाट आर्जन गरेको अकुत मुनाफा आयकर समेत छली गरिएको तथ्य अहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानबिनमा खुलिसकेको छ। 2, अख्तियार र बिचौलियाको मिलेमत्तो। यो घोटाला चोलेन्द्रको एकल प्रयासमा मात्र सम्भव भएको थिएन। यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीन कुमार घिमिरे, चोलेन्द्रका भाइ प्रभु शमशेर राणा र बिचौलिया नवीन राज बस्नेत लगायतको संगठित संलग्नता रहेको पाइएको छ। ठेक्का सेटिङबारे अख्तियारमा उजुरी पर्दा छानबिन गर्नुको सट्टा तत्कालीन प्रमुख घिमिरेले उल्टै उजुरीकर्तालाई फसाउन सहयोग गरेको विवरणहरू सार्वजनिक भएका छन्। 3, गिरोहका मुख्य पात्रहरूको पर्दाफाश। सरकारले पूर्व प्रधान न्यायाधीश जवरालाई नियन्त्रणमा लिएको 10 दिनपछि उनको घरमा छापा मारेर टिपोट डायरी र अन्य महत्त्वपूर्ण कागजातहरू कब्जामा लियो। जबराको मोबाइलमा निरन्तर सम्पर्कमा देखिएका र डायरीमा फेला परेको प्रमाणका आधारमा एकपछि अर्को गर्दै गिरोहका नायकीहरू प्रहरी र सम्पत्ति शुद्धिकरण विभागको घेरामा परेका छन्। यस प्रकरणमा तानिएका प्रमुख पात्रहरू र तिनको पृष्ठभूमि यस्तो छ। प्रभु शमशेर राणा दाजु न्यायाधीश भएदेखि नै मुद्दा सेटिङ, फैसला, किनबेच र सम्पत्ति व्यवस्थापनमा सक्रिय रहँदै आएको आरोप प्रभु शमशेरले खेप्दै आएका छन्। सिआइबीले उनको घरमा पनि छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरेको छ। उनी चोलेन्द्रको सेटिङ साम्राज्यको मुख्य सहयोगी रहेको प्रहरीको निष्कर्ष छ। वंशीराज दाहाल, सशस्त्र प्रहरी एआइजी। नाताले चोलेन्द्रका ज्वाइँ पर्ने दाहालले प्रधानमन्त्री बालेन शाह र अन्य उच्च नेताहरूको सुरक्षा सम्बन्धी संवेदनशील सूचनाहरू सङ्कलन गरी चोलेन्द्रसम्म पुर्याउने सुराकीको काम गरेका थिए। यही आरोपमा हाल उनी बर्खास्तीमा परेका छन्। इनाम सापकोटा। अमेरिकी ग्रिन कार्ड होल्डर सापकोटाले एआइजी दाहालबाट प्राप्त सूचना चोलेन्द्रसम्म पुर्याउने र गिरोहको मध्यस्थकर्ताको रूपमा काम गर्दै आएका थिए। दीपक भट्ट र चोलेन्द्र बीच पुलको काम गरेका उनी अनुसन्धानको राडरमा परेपछि देशै छोडेर भाग्ने तयारीमा थिए, तर दिल्ली भाग्न खोज्दा उनी विमानस्थलबाटै पक्राउ परे। उनको मोबाइल अनुसन्धान गर्दा प्रहरीलाई थप सफलता हात लागिरहेको छ। दीपक भट्ट। हरेक सरकारको छत्रछायामा वित्तीय क्षेत्र, गीतोपत्र बोर्ड, बीमा प्राधिकरण र नेप्सेमा अवैध चलखेल गर्ने सुपर बिचौलिया हुन् दीपक भट्ट। अरबौं अपचलन केसमा थुनामा परेका भट्टलाई छुटाउन चोलेन्द्र समूहले बन्दी प्रत्यक्षीकरण मार्फत चलखेल गरेपछि नै सम्पूर्ण लहरो तानिएको हो। यो प्रयास सफल नभएपछि अहिले उनका बुबा चतुर्भुज भट्ट विभिन्न निकाय धाएर छोराको बचाउ गरिरहेका छन्।
7: अहिले चाहिँ मिडिया ट्रायल गराएर बिना कारण असम्बन्धित व्यक्तिहरू पूर्व प्रधान न्यायाधीशसँग पनि जोडेर र अन्य मान्छेहरू पनि जोडेर जहाँ पनि उसलाई मात्रै जोडेर प्रताडना दिने र दुःख दिने, बदनाम गर्ने हिसाबले मिडिया ट्रायल गराइएको छ। यसको लागि आज म मानव अधिकार आयोगमा आएर मैले निवेदन दिएको छु र आशा छ यसमा चाहिँ मानव अधिकार आयोगबाट यथोचित कारवाही होला, सुनवाई होला र सम्बन्धित ठाउँमा निर्देशन होला।
5: नवराज थपलिया र दीपक तिमल सिन्हा। वकिलबाट उच्च अदालतको न्यायाधीश बनेका थपलिया र सर्वोच्चको सूचना प्रविधि शाखामा बसेर सुलेन्द्रका लागि बिचौलियाको काम गरेको आरोपमा सिआइबीले उनीहरूको घरमा पनि छापा मारेको थियो। सो क्रममा आरोप पुष्टि हुने के कस्ता प्रमाण जुटाए भन्ने बारे प्रहरीले कुनै जानकारी दिएको छैन। विनिता खड्का र नवीन बस्नेत। कङ्ग्रेस केन्द्रीय सदस्य उम्मेद्वार विनिता खड्का असोज 23 गते महाधिवेशन स्थलबाटै पक्राउ परिन्। इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप उनीमाथि छ। सोही दिन रक्त चन्दन तस्करीको 13 वर्ष पुरानो मुद्दाको बहानामा व्यवसायी नवीन बस्नेत पक्राउ परे। सिआइबीले गत असोज 21 गते चोलेन्द्रको घरमा छापा मार्दा यिनै बस्नेतको घरमा पनि छापा मारेको थियो। यी दुई जबरा निकट थिए, त्यसैले उनको थप सेटिङ अनुसन्धान गर्न यी दुई पक्राउ परेको प्रहरी स्रोत बताउँछ। चोलेन्द्रको सेटिङ यति मात्र होइन, राजनीतिक तहमा पनि व्याप्त रहेको सूचना बालेन सरकारले पाएको थियो। उनैको बलमा अदालतले कङ्ग्रेसको आधिकारिकता आफूलाई दिलाउने भन्दै कङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउबा तामथामका साथ नेपाल फर्किएका थिए। संसद पुनर्स्थापना हुने भन्दै एमाले र नेकपा दशैपछि बालेन सरकार विरुद्ध आन्दोलन छेड्ने तयारीमा थिए। तर बालेनको एक कदमले पाका नेताहरूको यी षड्यन्त्र चकनाचुर भएका छन्। सुरुमा राज्यको शक्ति दुरुपयोग भएको भन्दै सरकारको आलोचना गर्नेहरू अहिले छानबिनको नतिजा र प्रमाणहरू देखेर प्रशंसा गर्न बाध्य भएका छन्। शक्तिशाली र पहुँचवालाहरू कानुनभन्दा माथि हुँदैनन् भन्ने सन्देश बालेन सरकारले यस अपरेसन मार्फत स्पष्ट रूपमा दिएको छ। स्वतन्त्र न्यायपालिकाको आवरणमा भ्रष्टाचार गर्ने, सुरक्षा निकायको वर्दी लगाएर सुराकी गर्ने र संवैधानिक पदको दुरुपयोग गरी राज्यको ढुकुटी लुट्नेहरूको साम्राज्य ध्वस्त पार्दै विधिको शासन स्थापना नभएसम्म समृद्धि सम्भव छैन। यो यथार्थ मनन गर्दै बालेन सरकारले चालेको यो साहसी कदमले नेपाललाई भ्रष्टाचार मुक्त बनाउने र न्यायिक प्रणालीलाई बिचौलियाको पन्जाबाट पूर्ण रूपमा मुक्त गराउनेमा नागरिक आशावादी बनेका छन्।
4: जस्तोसुकै विषयवस्तु सार्वजनिक भए पनि आजको यथार्थ के हो भने सुधार नीति र नेतृत्वमै हुनुपर्छ। जब नातावाद, कृपावाद र चुटिङका आधारमा नियुक्ति र अवसरहरू बाँडिन्छ तब इमान्दार र योग्य युवाहरूले देशमा आफ्नो भविष्य देख्न छोड्छन्। परिणाम स्वरूप हरेक दिन हजारौं युवाहरू श्रम बेच्न विदेशीमा बाध्य छन्। आजको हाम्रो यथार्थ पनि यही हो। नेपालमा उत्पादन गर्ने, उद्योग चलाउने र पसिना बगाउने मानिसहरू भन्दा राज्यको ढुकुटी लुट्ने, कालो बजारी गर्ने र सेटिङ मिलाउनेहरू मालामाल छन्। जसले यो सक्दैन उनीहरू सबैभन्दा कमजोर छन्। फलत निराशा चौतर्फी बढ्दैछ। जब ठुला भ्रष्टाचार र सेटिङका काण्डहरूमा संलग्न व्यक्तिहरू राजनैतिक संरक्षणका कारण उन्मुक्ति पाउँछन्, त्यसपछि नै आम नागरिकको कानून र राज्यप्रतिको विश्वास टुट्दै जान्छ। त्यसैले पार्टी र नेतृत्वमा जोसुकै भए पनि सुधार हरेक क्षेत्रमा हुन आवश्यक छ। बालेनको उदयपछि कसरी सकिँदैछन् नेपालका कम्युनिस्ट शक्तिहरू प्रसन्न हुनेछन्। एकैछिनको ब्रेक।
8: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदा हुन्छ।
1: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512200 छ।
1: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
8: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855770061 र 9855770053।
9: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
9: कहाँ गएर के सिप सिकौ भन त अब?
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056549374 9855106356
9: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565042।

0: केही व्यक्तिहरूको नाम लिन्छु, तपाईँ गम्भीर भएर सम्झिनुहोस्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवमा नेपाल, झलनाथ खनाल, भामदेव गौतम, बाबुराम भट्टराई, मोहन वैद्य, मित्र विक्रमचन्द विप्ला र यस्तै अरूहरू, के यिनीहरूबाट अझै पनि आश गर्न सकिने ठाउँ र कुनै भरोसा गर्न सकिने अवस्था छ? त्यसको जवाब तपाईँले आफैलाई आफै दिनुहोला। मूलत नेपालका प्रमुख कम्युनिस्ट नेताहरू यिनै हुन् जसको नाम सुन्दा पनि विगतमा गाउँदेखि सहरसम्म गर्व हुन्थ्यो, लाल किल्लाको रूपमा स्थापित थिए, तर यी शक्तिको भविष्य एउटै पात्रको उदयसँगै लगभग समाप्तिको चरणमा पुगेको छ। अर्थात् बालन शाहको उदय नै नेपालका कम्युनिस्टहरूका लागि दशा बन्न पुग्यो। अब फेरि पुरानै विरासतमा फर्किन कि ठुलो क्रान्ति गर्नु पर्ला कि वर्षौंसम्म जनताको सेवामै खटिएको प्रमाणित गर्नु पर्ला, नत्र नेपालका कम्युनिस्ट पार्टीहरू जनताले पत्याउने अवस्था निकै कमजोर बन्ने अवस्थामा छन्। राष्ट्रिय राजनीतिमा रासुका र कङ्ग्रेस नै प्रतिस्पर्धीका शक्तिहरू बन्नेछन्। आखिर नेपालका कम्युनिस्ट पार्टीहरूको यो दयनीय हाल कसरी भयो? अब फर्किने सम्भावना सकि छैन। बाँकी विस्तृतमा
1: एकपटक देशकै ठुला नेताहरूको अनुहार देखाउँदैछौ, भनौँ भन्नै नभए पनि कष्ट गरी हेर्नुहोस् है त। नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, रामदेव गौतम, मोहन वैद्य र विप्लव लगायत, यिनीहरू देशकै ठुला कम्युनिस्ट नेताहरू हुन्। के तपाईँहरूलाई अझै लाग्छ यिनीहरूबाट केही आश गर्न सकिन्छ र देश बन्छ? र आजको यथार्थ के हो भने यी सबै पतनको दिशामा छन् र कम्युनिस्ट पार्टी नै औचित्यहीन बन्दैछन्। बालन शाहको उदय सँगै सत्तालाई म्युजिकल चेयर बनाएर राज्य संयन्त्रमा ब्रह्मलुट मचाएका नेताहरू पतनतर्फ उन्मुख छन्। यसमा पनि कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू अग्रपन्थीमा छन् जसले आफू सकिए र पार्टीलाई पनि सिद्ध्याउँदैछन्। बालन र रविहरूको उदयपछि छन् यिनीहरू राष्ट्रिय राजनीतिमा निर्णायक नै छैनन्। महानगरको मेयरमा स्वतन्त्र रूपमा उठेर काङ्ग्रेस एमाले र माओवादीलाई पाखा लगाएपछि राजनीतिमा बालनको ढोका खुलेको थियो। गत वर्ष फागुन 21 भएको निर्वाचनपछि झन्डै 2/3 मतसहित देशको प्रधानमन्त्री बनेपछि उनलाई पुराना नेताहरूले आफ्नो विनाशको कारक मान्दै आएका छन्। हरेक जसो मञ्चबाट उनकै आलोचनामा समय व्यतीत गर्छन्।
2: शान्तिपूर्ण ढङ्गले असहमति राख्न पनि नपाइने, शान्तिपूर्ण ढङ्गले विरोध जनाउन पनि नपाइने, यस्तो तानाशाही भन्दा बढी तानाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ। सिभिल ड्रेसमा ट्रेन्ड मान्छेहरू पठाएर आक्रमण गराउने,
3: अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ र हामी त्यसको पनि तयारीमा छौँ।
1: रासुपा र बालन शाह बीच एकता भएपछि पुराना दललाई धक्का लागेको थियो। काङ्ग्रेस 38, एमाले 25, नेकपा 17 सिटमा सीमित भए। बाँकी कम्युनिस्ट पार्टीहरूले त खाता समेत खोल्न सकेनन्। निर्वाचन पछिको परिदृश्य हेर्दा पनि पुराना र विगतमा हालीमुहाली गरेकाहरू अहिले किनाराकृत भएका छन्। अब चर्चा गरौँ बालनको उदयले पतन उन्मुख भएका 5 पूर्व प्रधानमन्त्री तथा कम्युनिस्ट नेताहरूबारे। नम्बर 1, केपी शर्मा ओली। बालन शाहकै कारण राजनीतिमा सबैभन्दा बढी धक्का कसैले खायो भने त्यो केपी शर्मा ओली हुन्। निरन्तर चुनाव जित्दै आएको झापा 5 उनले बालनसँग हारको नमिठो स्वाद चाखिए। आफू मात्रै हारेनन्, उनको दल नेकपा एमाले पनि सिङ्गो निर्वाचनमा लज्जास्पद हार बिहोर्न बाध्य बन्यो। त्यसै त ओली मूलधारको राजनीतिबाटै पाका छन्। 60 अघि 2022 मालेको संस्थापकका रूपमा राजनीति सुरु गरेका ओलीले 2026 नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। 2028 झापा विद्रोहको मुख्य नेता मध्ये एक थिए। 2044 14 जेल बसे। 2048 पहिलो पटक प्रतिनिधि सभाको निर्वाचन जिते। 2051 निरन्तर सार्वजनिक लाभको पदमा आसीन छन्। मनमोहन अधिकारीको सरकारमा गृहमन्त्री बनेका उनी 2062-63 पछि गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा उप प्रधान तथा परराष्ट्र मन्त्री बने। 2072 नाकाबन्दी विरुद्ध लड्दा राष्ट्रिय हिरो बने। 2072, 2074, 77 र 2081 गरी 4 पटक प्रधानमन्त्री बने। अन्तिम पटक सरकारको नेतृत्वमै रहेका बेला उनलाई भदौ 23 जनजी विद्रोहले लकेटेको थियो। लगत्तै भएको निर्वाचनमा बालन शाहले लकेटे। अब राजनीति र सत्तामा उनलाई आफ्नै पार्टीले लखेटिरहेको छ। नम्बर 2, पुष्पकमल दाहाल प्रचण्ड। निर्वाचन अघिसम्म प्रचण्डले बालेनशाहलाई गणतन्त्रको सुन्दर फूलको उपमा दिन्थे तर गत फागुन 21 सम्पन्न निर्वाचनमा तिनै बालेनशाहले राष्ट्रपतिसँग एकता गरेर झन्डै 2/3 मत ल्याएपछि प्रचण्डका लागि सबैभन्दा ठुलो शत्रु चाहिँ बनेका छन्। आफूहरूलाई आन्दोलनको बलमा भटारे झैँ बालेनलाई पनि आन्दोलनकै बलमा पदबाट हटाउने सपना छ।
3: सडकमा लड्ने आउने निर्वाचनबाट लड्ने चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि। हामी
1: प्रचण्डले आजभन्दा 54 वर्ष अघि 2028 सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर राजनीति सुरु गरेका थिए। 2052 सालपछि माओवादी जनयुद्धको घोषणा गरी जङ्गल पछि 2063 साल असार 2 पत्रकार सम्मेलन गरी सार्वजनिक भए। 2063 मङ्सिर 5 विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी खुल्ला राजनीतिमा आए तर 17,000 हत्याराको आरोपले उनलाई त्यसमध्ये 5,000 हत्या गरेको उनले स्वीकार नै गरेका छन्। 2065 2073 र 2079 गरी 3 प्रधानमन्त्री बने। उनको कार्यकालमा सुशासनका पक्षमा केही काम पनि भएका छन्। राजाको शासनबाट जनतालाई मुक्ति दिलाउने र विभेद अन्त्यका लागि निर्णायक भूमिका खेले र विवादास्पद ठेकेदारसँग उपवास भएका कारण धेरैजसो विवादमा परे। माओवादीलाई भरण पोषणको रूपमा आएको अर्थात् क्यान्टोनमेन्टको भ्रष्टाचारमा समेत उनी विरुद्ध अख्तियारमा उजुरी छ। जिन्दगीभर शिक्षक बाँकी जीवन माओवादी जनयुद्ध र राजनीतिमै बिताएका उनले परिवारवाद र नाता गोतालाई कसरी धनाट्यहरूको समाज बनाए मानिसहरूले शङ्का गर्छन्। 3 लामो समय पार्टी नेतृत्व नछोडेपछि कतिपय सहकर्मीले समेत उनको साथ छोडे। पार्टी राजनीति र सत्तामा निरन्तर हामी रहेका उनलाई अहिले तिनै बालेनशाहले राजनीतिबाट पाखा पुर्याएर जादु नचल्ने बनाइदिएका छन्। 3 माधव कुमार नेपाल। त्यसो त नेकपा एमालेमा केपी शर्मा ओली हाबी हुन थाले। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको राजनैतिक यात्रा बुढालो लाग्यो। अन्त त उनी एमाले नै परित्याग गरी नेकपा एकीकृत समाजवादी नामक पार्टी खोल्नुपर्ने अवस्थामा पुगे। राजनीतिमा नयाँ दलहरूको जगजगी सुरु भएपछि उनी अस्तित्व रक्षाकै लागि भए पनि पार्टीलाई माओवादीसँग मिलाउनै पर्ने अवस्थामा पुगे। उक्त एकतापछि बनेको नेकपाले पनि निर्वाचनमा नमिठो धक्का बेहोर्यो। अहिले पनि उनी नेकपाको सहसंयोजक छन् तर पार्टी नै राजनैतिक बजदारबाट पाखा लागेको छ। माधवको राजनैतिक भविष्य पनि सङ्कटमा छ। 4 झलनाथ खनाल। माधवकै जस्तो नीति भोगिरहेका छन् पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि। नेकपा एमालेमा उनीको उदयपछि नै उनी राजनीतिबाट साक्षीमा मात्रै सीमित छन् र अन्तिम धक्का भने बालेनशाहको उदयपछि नै सुरु भयो। निर्वाचनमा नेकपाले बेहोरेको लज्जास्पद पराजयपछि खनाल अहिले पार्टी गतिविधिबाट वञ्चिएर समाजवादी मोर्चा अभियान चलाउन थालेका छन्। नेकपाप्रति यिनैलाई विश्वास छैन। जेन्जी आन्दोलनको क्रममा उनको डल्लु स्थित निवास खरानी बन्यो। पत्नी रवि लक्ष्मी चित्रकार गम्भीर घाइते बनिन्। राजनीतिको उत्तरार्ध खनालका लागि सम्झना युग्य छैन। 5 डाक्टर बाबुराम भट्टराई। त्यसो त पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पछिल्लो समय आफूलाई कम्युनिस्ट नेता भन्दा पनि समाजवादी नेताको रूपमा चिनाउन चाहन्छन् तर जनयुद्धका सहकमान्डर र तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता भएकाले उनको छवि कम्युनिस्ट नेताकै रूपमा बढी छ। उनको भविष्य पनि माओवादी परित्यागसँगै सङ्कटमा परेको थियो। भलै उनी आफूलाई नयाँ शक्तिको रूपमा राजनीतिमा स्थापित गर्न चाहन्थे तर रवि बालेनले नयाँ शक्तिको रूपमा स्थापित भएपछि बाबुराम राजनीतिबाट विस्थापित भएका छन्। उनीसँग न सङ्गठित सदस्य रहेको दल छ न चुनाव लड्ने इच्छा शक्ति। हुन त उनी पछिल्लो समय तिनै रवि बालेनको गुणगान गाएर दिन बिताउनु पर्ने अवस्थामा छन्। कम्युनिस्ट नेताको हाल यस्तो छ प्रचण्डले सकेनन् म गर्छु भनेका विप्लव उस्तै औचित्यहीन भएका छन्। मोहन वैद्यको राजनीति उनी अशक्त भनेसँगै सकियो। वामदेव गौतम पत्कै खोजमा अहिले पनि भौतारिरहेको भेटिन्छन्। चाम र नाम कसैको छैन। कुनै दिन थिए देशका गाउँदेखि सहरसम्म लाल किल्ला थिए। कङ्ग्रेस खुम्चिएर सानो बनेको थियो। मञ्चमा उभिएर प्रचण्ड र ओलीहरू 50 देशमा अब कम्युनिस्टहरूको शासन चल्छ भन्दा तल तर ताली पटकाउने जनताहरू पनि थिए। यिनीहरूकै कारण कम्युनिस्ट पार्टीहरू नै सकिए। राष्ट्रिय राजनीतिको निर्णायक बिन्दुमा कुनै पनि कम्युनिस्ट पार्टी छैनन्। रविले पार्टी खोल्नु र बालेन त्यसमा समाहित हुनु यिनीहरूका लागि सबैभन्दा ठुलो दुर्दशा बन्न पुग्यो। तर अझै पनि यिनीहरू आफ्ना कमजोरीहरू सुधार्ने मुडमा छैनन्। यो भनेको फेरि पनि पतन नै हुनु हो। वर्ग सङ्घर्ष श्रमजीवी वर्ग र समानताको चर्को स्वर र नारा दिएर दशकौँसम्म सत्तामा राजकाज गरे तर आज वैचारिक र सैद्धान्तिक स्खलनको गहिरो खाडलमा झाँकिएका छन्। यसको सबैभन्दा ठुलो ठोस र निर्णायक धक्का नै वैकल्पिक राजनीति र युवा आक्रोशबाट उत्पन्न बालेन प्रभाव बन्न पुग्यो।
4: एस एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
9: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459664977 र 98020-35212।
10: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
11: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
12: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
11: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
13: नेपालीपनको आभास, नेपाली मनको आवाज।
14: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
13: स्वदेश एफएम 93.2 मेगाहर्ज।
15: पन्ध्रौं महाधिवेशनबाट तयार भयो टिम गगन। उद्योगी विनोद चौधरी बने काङ्ग्रेसको उपसभापति। उदय शमशेर महामन्त्री चुनिँदा विशेष महाधिवेशनका अभियन्ता गुरु घिमिरे चौथो नम्बरमा। देउवालाई चुनदेवीमा छाडेर सानेपा फर्केकाको के छ अवस्था? नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। 15 महाधिवेशनले विशेष महाधिवेशनलाई अनुमोदन गर्दा विशेषबाट उदाएका केही नेतालाई भने काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिले रातो झण्डा देखाइदिएका छन्। महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहे पनि मुख्य पदहरूको भोट गरेर सकिएको छ र अन्तिम नतिजा आइसकेको छ। मुख्य चासो सभापतिदेखि महामन्त्रीसम्म थियो, जसको अन्तिम मत परिणाम आइसक्दा टिम गगन कस्तो बन्यो भनेर विश्लेषण हुन थालेको छ। सबैभन्दा पहिला त 15 महाधिवेशनले विशेष महाधिवेशनलाई अनुमोदन गरेको छ र विशेषले नै छानेको सभापति गगन थापालाई फेरि अत्याधिक मतले सभापति चुनेको छ। विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका गगनले 15 महाधिवेशनबाट करिब 94% मतसहित काङ्ग्रेसको बागडोर प्राप्त गरेका छन्। विशेष महाधिवेशनबाट सर्वसम्मत उपसभापति भनेका विश्वप्रकाश शर्मा र पुष्पा भुषालले यसपालि क्रमशः वरिष्ठ उपसभापति र महिला उपसभापति बनेका छन्। पन्ध्रौं महाधिवेशनबाट पनि उनीहरू सर्वसम्मत चुनिए। महाधिवेशनमा मुख्य प्रतिस्पर्धा र चासो अन्य 3 उपसभापति र 3 महामन्त्रीमा थियो। केही नेताका लागि यसपालिको चुनाव अनपेक्षित रह्यो। चुनाव लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो, तर कहिलेकाहीँ चुनावले अनपेक्षित नतिजा पनि दिन्छ। अनपेक्षित यस अर्थमा कि केही चर्चित नेताले पनि चुनाव हार्न सक्छन्। काङ्ग्रेसको उपसभापति र महामन्त्रीका लागि भएको चुनावमा त्यसको सङ्केत देखिन्थ्यो। उपसभापति र महामन्त्रीमा को कसरी चुनिए भन्ने चर्चा गर्नुअघि उपसभापति र महामन्त्री पदमा भएका प्रतिस्पर्धा किन चासोपूर्ण थिए भन्ने चर्चा गर्छु। पहिलो कुरा त काङ्ग्रेसले यसपालि विधान संशोधन गरेर 4 उपसभापति र 3 महामन्त्रीको व्यवस्था गर्यो। पद बढेपछि नेताहरूको सहजै व्यवस्थापन होला भन्ने धेरैलाई लागेको थियो, तर नेताहरूको व्यवस्थापन यति जटिल बन्यो कि अनपेक्षित सङ्ख्यामा उम्मेदवारी पर्यो। खुलातर्फका 2 उपसभापतिमा 7 जना र समावेशी तर्फको 1 उपसभापतिमा 5 नेता चुनावी मैदानमा उत्रिए। त्यस्तै खुलातर्फका 2 महामन्त्रीमा 8 र 1 महिला महामन्त्रीमा 3 जनाको उम्मेदवारी पर्यो। कुनै गुट र प्यानल विहीन भनिएको महाधिवेशनमा पनि यति धेरै नेतामा पदको आकाङ्क्षा देखियो। दोस्रो कुरा, यो महाधिवेशनमा पुसको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका गरी 2 थरी नेताहरूको सहभागिता थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा लागेका समानान्तर पार्टी सञ्चालनको गतिविधिमै सक्रिय भएका थुप्रै नेता महाधिवेशन प्रक्रिया सुरु हुनुभन्दा 2 दिन अघि मात्रै सानेपा फर्केका थिए। महाधिवेशनमा विशेष र नियमित महाधिवेशन पक्षका बीचमा कस्तो प्रतिस्पर्धा होला भन्ने पनि धेरैमा चासो थियो। काङ्ग्रेसको समावेशी उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भए। उनी काङ्ग्रेस प्रवेश गरेको 9 वर्षमै उपसभापति बन्न सफल भए भनेर चर्चा र टिप्पणी भइरहेको छ। कसैले उनको पक्षमा त कसैले विपक्षमा तर्क गरिरहेका छन्। विनोद चौधरी उपसभापति चुनिँदा 14 महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित जीवन परियार 2 र विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका फर्मुला मन्सुर 3 भए। कतिपयले यो नतिजालाई आधार बनाएर आरक्षणको व्यवस्थाको दुरुपयोग भएको टिप्पणी गरेका छन्। खुलातर्फका 2 उपसभापतिमा पनि रोचक मत परिणाम देखिएको छ। 14 महाधिवेशनमा उपसभापतिमा पराजित डाक्टर चन्द्र भण्डारीले 15 महाधिवेशनमा त्यसको बदला लिएका छन्। उनी यसपालि 3,735 मत ल्याएर उपसभापति चुनिए। भण्डारी विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिका सदस्य पनि हुन्। यस्तै विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका मधु आचार्य पनि उपसभापति चुनिए। आचार्य विशेष महाधिवेशनका एक सक्रिय अभियन्ता पनि हुन्। भण्डारी र आचार्य उपसभापति चुनिँदा 14 महाधिवेशनमा उपसभापति चुनिएका धनराज गुरुङ भने यसपालि पराजित भए। त्यस्तै उपसभापतिमै चुनाव लडेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र निर्विसङ्का पूर्व अध्यक्ष गोविन्द भट्टराईले पनि पराजयको स्वाद चाख्नु पर्यो। गगन नेतृत्वको केन्द्रीय समितिमा अर्को निकै चासो देखिएको पद हो महामन्त्री। खुलातर्फका 2 महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भए। पौडेल विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित महामन्त्री हुन् भने राणा सहमहामन्त्री। पौडेल र राणा महामन्त्री चुनिँदा विशेष महाधिवेशनबाटै महामन्त्री निर्वाचित गुरुराज घिमिरे भने पराजित भए। महामन्त्रीमा 8 उम्मेद्वार मध्ये घिमिरे 4 नम्बरमा परे। घिमिरे विशेष महाधिवेशनका मुख्य अभियन्ता मध्येका एक हुन्। तर विशेष महाधिवेशनबाट महामन्त्री बनेका 2 नेता मध्ये एक फेरि महामन्त्री चुनिए, अर्का पराजित भए। 14 महाधिवेशनमा पौडेल कृष्ण सिटौला प्यानलबाट महामन्त्रीका उम्मेद्वार थिए, पछि गगन विश्व समूहमा आबद्ध भए। 14 महाधिवेशनमा देउवा प्यानलमा रहेका राणा विशेष महाधिवेशनबाट सहमहामन्त्री बने। 15 महाधिवेशनबाट महामन्त्री। महामन्त्रीकै अर्का 2 चर्चित उम्मेद्वार हुन् डाक्टर सुनिल शर्मा र नयन सिंह महर। पूर्व सांसद शर्मा मेडिकल व्यवसायी पनि हुन्। उनी 3 भए। महामन्त्रीका उम्मेद्वार मध्ये सबैभन्दा बढी प्रचार गर्ने उम्मेद्वार पनि उनै थिए। निर्विसङ्का पूर्व अध्यक्ष महर डडेलधुराका हुन्। गत फागुनको निर्वाचनमा महर नै डडेलधुराबाट उम्मेद्वार थिए। उनलाई डडेलधुरामा देउवाका उत्तराधिकारीका रूपमा पनि लिइन्छ, तर टिम गगनमा उनलाई महाधिवेशन प्रतिनिधिहरूले समेटेनन्। महिला महामन्त्रीमा 3 जना उम्मेद्वार रहेकोमा जिल्ला सङ्ग्रौला पन्त र महालक्ष्मी उपाध्याय डिना बीच निकै प्रतिस्पर्धा देखियो। 14 महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित डिना र विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित डिला बीचको प्रतिस्पर्धामा डिलाले बाजी मारिन्। काङ्ग्रेसमा पहिलो निर्वाचित महिला महामन्त्रीको रेकर्ड आफ्नो नाममा लेखाइन्। यो महाधिवेशनमा धेरैको अनुमान थियो फेरि पनि सबै विशेष महाधिवेशन पक्षधर नै आउने हुन्। विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई महाधिवेशन प्रतिनिधिले मत दिने छैनन्। तर जुन अनुपातमा उम्मेद्वारहरूले मत पाए त्यसले भने यो भाष्य चिरिदिएको छ। महाधिवेशन प्रतिनिधिहरूले काङ्ग्रेसको एकताका लागि विवेक प्रयोग गरेको कतिपयको विश्लेषण छ। तर एउटा यथार्थ के हो भने पार्टी सञ्चालन गर्ने जितेकाहरूले हो। निर्णय प्रक्रियामा उनीहरूकै सहभागिता हुन्छ, भूमिका हुन्छ। सभापतिदेखि महामन्त्रीसम्म जो जसले जिते सरसर्ती हेर्दा गगन थापा नै बलियो भनेका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुषाल, खुला उपसभापतिहरू चन्द्र भण्डारी र मधु आचार्य, समावेशी उपसभापति विनोद चौधरी, महामन्त्रीहरू प्रदीप पौडेल र उदय शमशेर राणा अनि महिला महामन्त्री डिला संग्रौला, यी मध्ये कोही पनि पछिल्ला 6-8 महिनामा गगनभन्दा फरक विचार समूहमा थिएनन्। सँगै सहमहामन्त्रीहरूमा पनि अधिकांश उम्मेद्वार विगतदेखि नै गगनको पक्षमा लागेकाहरू निर्वाचित हुने निश्चित छ। विशेष महाधिवेशनमा सहभागी नभएका रामरी खतिवडा सहित 1-2 मात्रै फरक समूहबाट सहमहामन्त्री चुनिँदैछन्। केन्द्रीय सदस्यहरूमा पनि यस्तै नतिजा आउने सम्भावना बलियो छ। यति मात्र होइन, पदाधिकारीमै सभापतिले 1 कोषाध्यक्ष मनोनित गर्नेछन्। प्रवक्ता र सहप्रवक्ता पनि सभापतिले नै छान्नेछन्। विगतमा गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा सभापति रहँदा केन्द्रीय समितिमा उनीहरूको जुन वर्चस्व देखिन्थ्यो त्योभन्दा बढी वर्चस्व यसपालि गगनको देखिँदैछ। केन्द्रीय समितिमै 66 सदस्य मनोनित गर्ने सभापतिको अधिकारले पनि गगनलाई थप शक्तिशाली बनाउनेछ। केन्द्रीय समितिमा बलियो पकड जमाएका गगनलाई अर्को पनि लाभ छ, र त्यो हो अब उनले भागभण्डा गर्नुपर्ने छैन। विगतमा फरक समूहले सभापतिसँग भाग खोज्थ्यो, सभापतिले निश्चित प्रतिशत तोकेर दिनु पर्थ्यो। उम्मेद्वार छान्दा, केन्द्रीय समितिमा मनोनित गर्दा अनि सरकारमा मन्त्री पठाउँदा, यदिसम्म कि राजकीय नियुक्तिमा पनि पार्टीभित्र भागभण्डा हुन्थ्यो। यो झन्झटबाट गगनले मुक्ति पाएका छन्। महाधिवेशनमा उम्मेद्वार बनेका प्रायले गगनको नेतृत्वमा पार्टीलाई बलियो बनाउने भन्दै भोट मागेका थिए। विशेष महाधिवेशन काङ्ग्रेसभित्रको विद्रोह थियो। नेतृत्व तयार नभएपछि महाधिवेशन प्रतिनिधिहरूको जोडबलमा विशेष महाधिवेशन भएको थियो। यो महाधिवेशनले त्यो विद्रोहलाई अनुमोदन गरेको छ र गगनलाई नेता स्थापित गरेको छ। तर पनि गगनलाई सहज भने छैन। पार्टीको व्यवस्थापनमा उनलाई केही समस्या छन्। पहिलो समस्या हो आफ्नै वचन पूरा गर्नु। महाधिवेशनका दौरान गगनले केही नेतालाई निश्चित आश्वासन दिएका छन्। केही नेताको त उम्मेदवारी नै फिर्ता गराएका छन्। जस्तो कि उपसभापतिमा उम्मेदवारी दिएका मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिए। देउवा

0: बाट पाखा लाग्नेको संख्या निकै ठूलो छ। अब उनीहरूलाई कसरी आफूसँगै लिएर हिँड्ने भन्ने चुनौती पनि गगनलाई थपिएको छ। तेस्रो समस्या हो पार्टीलाई विभाजनबाट रोक्नु। गगनको नेतृत्वमा महाधिवेशन गरिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मङ्सिरमा महाधिवेशन गर्दैछ। देउवा पक्षले काङ्ग्रेसकै नाममा 15 महाधिवेशन गर्नेछ। विगतमा पटक पटक जिम्मेवारीमा रहेका र पारिवारिक विरासत बोकेका नेताहरूले समानान्तर रूपमा पार्टी सञ्चालन गरिरहेका छन्। एकातिर अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा विचाराधीन छ, अर्कातिर निवर्तमान सभापति सहितका नेताहरूले छुट्टै पार्टी सञ्चालन गरिरहेका छन्। यदि मङ्सिरमा देउवा समूहले महाधिवेशन गर्यो भने पार्टी आधिकारिक रूपमै 2 हुनेछ। र चौथो हो पार्टीबाट बाहिरिएको जनमतलाई फर्काउनु। गएको चुनावमा काङ्ग्रेस इतिहासमै नराम्ररी खुम्चियो। अघिल्लो संसदको पहिलो दल काङ्ग्रेस अहिले दोस्रो दलमा सीमित छ, त्यो पनि निकै सानो आकारमा। काङ्ग्रेसमा नयाँ पुस्ताको आकर्षण देखिएको छैन, पुरानो पुस्ताले पनि काङ्ग्रेसको साथ छाडेको छ। नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको भरोसा गुमाएको अवस्थामा त्यो आशा र भरोसा फेरि काङ्ग्रेस नै फर्काउन गगनलाई सहज छैन। आन्दोलनबाट उदाएका नेता हुन् गगन थापा। उनीहरूले पार्टीको सर्वोच्च नेतृत्वमा छन्। यो उनका लागि अवसर नै हो र काङ्ग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको चरणमा पुर्याएका गगनले ती चुनौतीलाई समेत सहज रूपमा अवसरमा रूपान्तरण गर्न सके मात्रै उनी वास्तविक अर्थमा नेता बन्नेछन्।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र किप्सी सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत्र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
4: अब त म तिमीसँग 1 बस्दिन 2 बस्दिन 4 बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानि होइन, अब बस तिमी एक्लै म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 89 98 0074 46 182 र 98491 95 225।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
11: पाइन्छ।

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं, यौन शोषण

0: बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 550 26 440।
2: It's 8 o'clock, अहिले 8 बजेको छ।
3: दैनिक उपभोग्य वस्तु विशेष गरी हरियो तरकारी, फलफूल, माछा मासु र किराना खाद्यान्न मूल्यले आकाश छुँदा सर्वसाधारणलाई महँगीले पिरुल्न छाडेको छैन। 10 पदौमा रसुवा भट्टीको सीमाएको विनाशकारी बाढी र त्यसपछिको देशव्यापी अविरल वर्षाले अवरूद्ध आपूर्ति व्यवस्था अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन। बजारमा विस्तारै आपूर्ति बढ्दै गएको सरकारी दावी भए पनि खुद्रा बजारमा तरकारी र खाद्यान्न खरिद गर्दा उपभोक्ताले कुनै राहत महसुस गर्न पाएका छैनन्। उल्टी अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मन परिभाव असल्दा उपभोक्ताको ढाड सेकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्याङ्क विश्लेषण गर्ने हो भने यो वर्षको दशैं आम नेपालीका लागि आर्थिक रूपमा कष्टकर बनेको छ। तरकारीको मूल्य 266% र खानेतेलदेखि मसलाजन्य वस्तुको मूल्यमा भएको भारी वृद्धिले निम्न तथा मध्यम वर्गीय परिवारको क्रय शक्ति पूर्ण रूपमा कमजोर बनाएको छ। काठमाडौँ उपत्यकालाई तरकारी खुवाउने मुख्य पकेट क्षेत्र मानिने धादिङ, नुवाकोट, काभ्रे, चितवन लगायत जिल्लामा लगातार वर्षाले खेत तरकारी कुहिएको किसानले गुनासो गरेका छन्। नदी र खोला किनारका खेतमा लगाइएका काँक्रो, सागपात, काउली, बन्दा, गोलभेडा लगायत पनि क्षति पुगेको उनीहरूको भनाइ छ। यसका साथै सड़क अवरोध हुँदा किसानको बारीमा फलेको तरकारी समयमै बजारसम्म आइपुग्न पाएको छैन। जति तरकारी बजार आइपुगे पनि त्यसको उचित मूल्य नभएको समेत किसानको गुनासो यथावत नै छ। स्वदेशमा पर्याप्त उत्पादन नहुँदा भारतबाट ल्याउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सड़कको दुरावस्थाले आयातित तरकारीको ढुवानी झनै सकसपूर्ण बनेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको एक वर्षको तथ्याङ्क केलाउँदा दैनिक भान्सामा प्रयोग हुने अधिकांश वस्तुको मूल्य दोब्बरभन्दा बढीले अकासिएको छ। अझै पनि टोल टोलका खुद्रा पसलमा हरियो तरकारी प्रति किलो 100 रुपियाँभन्दा बढी मूल्यमा किनबेच भइरहेको छ। तथ्याङ्क अनुसार एक वर्ष अवधिमा सबैभन्दा धेरै हरियो प्याजको मूल्य बढेको छ। गत वर्ष 26 असोजमा प्रति किलो 75 रुपियाँमा पाइने हरियो प्याज यस वर्ष 26 असोजमै आइपुग्दा 266.67% बढेर 275 रुपियाँ पुगेको छ। दशैं लागेसँगै काठमाडौँ उपत्यकाको बजारमा चहलपहल निकै बढेको छ। उपत्यकाका मुख्य बजार ओसन, नयाँ सड़क, इन्द्रचोक, रञ्जना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायत ठाउँमा सामान किन्ने र बेच्नेको भीड़ लागेको छ। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकको अत्याधिक भीड़ देखिन्छ। सेलमा राखिएका ठाउँमा लत्ता कपड़ा, जुत्ता चप्पल र घरायसी सामान तुलनात्मक रूपमा सस्तो भनेर बार्गेनिङ गर्नु नपर्ने भएकाले भीड़ हुने गरेको। पसलभित्र छिरेर सामान हेर्नुभन्दा बाहिरै प्रदर्शनमा राखिएका सामान हिँड्दा हिँड्दै सजिलै हेर्न र छान्न पाइने हुनाले ग्राहक त्यता बढी आकर्षित हुने गरेका छन्। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हाल मात्रै शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन, नियमित प्रकृतिका कामहरू रहेका छन्। सरकारले सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। यो प्रायोजनका लागि सरकारले विशेष मूल्य समायोजन कार्यविधि 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। कार्यविधि अनुसार अन्तर्राष्ट्रिय युद्धका कारण आपूर्ति श्रृङ्खलामा अवरोध भई निर्माण सामग्री, श्रम, इन्धन, उपकरण वा ढुवानी लागतमा अस्वाभाविक मूल्य वृद्धि भएको वा प्रचलित मूल्य समायोजन प्रणालीबाट त्यस्तो मूल्य समुचित सम्बोधन हुन नसक्ने अवस्था सृजना भएको भन्ने तथ्यका आधारमा सार्वजनिक निकायले पुष्टि गरे। साल बसाली वा मूल्य समायोजन व्यवस्था नभएका ठेक्का मूल्य समायोजन सुविधा दिएको छ। अर्कोतर्फ वास्तविक लागत वृद्धिमा विचार गरी आयोजनाको निरन्तरता हुने र सार्वजनिक हित पुग्ने देखिए मात्रै मूल्य समायोजन हुने कार्यविधिमा उल्लेख गरिएको छ। यस्तै सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायले प्राप्त गर्ने भुक्तानीको चार चरण निर्धारण गरेको छ। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको हो। अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक मूल्य वृद्धि भएका निर्माण सामग्री, श्रम, इन्धन, उपकरण र ढुवानीको लागतमा मूल्य समायोजन गर्ने निर्णय सरकारले गरिसकेको छ। तर मूल्य समायोजन मार्फत निर्माण व्यवसायले प्राप्त गर्ने रकम भुक्तानी कसरी हुने भन्ने प्रष्ट भएको थिएन। भुक्तानी प्रष्ट बनाउन सरकारले अहिले प्रक्रिया समेत निर्धारण गरिरहेको छ। पदयात्रा पर्यटनको मुख्य सिजन शुरू भएका बेला लगातार प्राकृतिक विपदले प्रमुख पर्यटकीय गन्तव्य प्रभावित भएका छन्। भदौको बाढीबाट रसुवामा क्षतिग्रस्त पूर्वधार पूर्ण निर्माण नहुँदै आइतबार गोर्खाको बुढी गण्डकी बाढीले मनास्टु क्षेत्रको पदयात्रामा अवरोध खड़ा गरेको छ। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको शरद ऋतु नेपालमा पदयात्राको मुख्य सिजन हो। यही बेला मनास्टु, लाङटाङ, अन्नपूर्ण र सगरमाथा लगायत गन्तव्यमा विदेशी पदयात्रीको चाप बढ्छ। तर यस वर्ष बाढी पहिरोले कतिपय पदमार्ग, सड़क र पुलमा क्षति पुर्याउँदा अपेक्षित व्यवसाय नहुने चिन्ता बढेको छ। गोर्खाको चुम्नुम्ब्री गाउँपालिका 6 स्थित लोकपा र चुम्लिङ बीचको क्षेत्रमा पहिरोले नदी थुनिएपछि आइतबार बिहान बुढी गण्डकीमा लेदोसहित ठूलो बाढी आएको थियो। बाढीले घ झोलुङ्गे तथा मोटरेबल पुल र पदमार्गमा समेत क्षति पुर्याएको छ। सोमबारसम्म 5 बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने नेपाली सेना तथा अन्य सुरक्षा निकायले समेत अहिले उद्धार गरिरहेको समेत जनाएका छन्। यस वर्ष सन् 2026 अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई संयुक्त रूपमा दिने घोषणा गरिएको छ। स्वीडेनको राजधानी स्टकहोम स्थित रोयल स्विडिस एकाडेमी अफ साइन्सेजले सोमबार यो घोषणा गरेको हो। उनीहरूलाई समष्टिगत आर्थिक स्तरीकरणका व्यष्टिगत आर्थिक आधारहरूको खोज तथा विकासका लागि यो पुरस्कार प्रदान गरिएको छ। उनीहरूको यो अनुसन्धानले केन्द्रीय बैंक र सरकारले प्रयोग गर्ने आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गर्ने समेत दावी गरिएको छ। यी मोडलहरूको आधारमा समयमै चालिने वित्तीय र मौद्रिक नीतिगत कदमहरूले अर्थतन्त्रमा आउने तीव्र उतार चढ़ावलाई कम गर्न सक्छन्, पुरस्कार समितिले विज्ञप्तिमा भनेको छ। हल अहिले क्यालिफोर्निया स्थित स्ट्यानफोर्ड विश्वविद्यालयसँग र वुडफोर्ड न्यूयोर्क स्थित कोलम्बिया विश्वविद्यालयसँग समेत आबद्ध छन्। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सार्वजनिक गरिएको उक्त अध्ययनमा ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवास सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको छ। प्रतिवेदन अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। नेपालको डिजिटल भुक्तानी सञ्जाल फोन पे डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न फोन पे अनर्स 2083 पहिलो संस्करण आयोजना गरेको छ। डिजिटल भुक्तानी प्रणालीमा उत्कृष्टता, नवप्रवर्तन र सहकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, नियामक निकाय र प्रविधि क्षेत्र, व्यवसाय, फिन्टेक, अन्तर्राष्ट्रिय भुक्तानी, साझेदार, संचार माध्यम तथा डिजिटल प्रभावकारिता सहित 400 बढी प्रतिनिधि सहभागी थिए। हवस् त अहिलेका लागि आर्थिक खबर सक्यो। 9 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
5: तपाई उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
6: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
8: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर् त तलाई हेरौँ
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई
13: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.5

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 0 89 98 0 74 46 182 र 98 4 91 95 225
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका सस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
5: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाई सराई नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98 042 21 343 र 98 184 29 230
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पो चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले बालमन्दिर रोड भरतपुर 10 चितवन फोन 0564934440493580 र 98550426440
1: It's 9 o'clock अहिले 9 बजेको छ

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सडक खण्डमा दुई तर्फिने गाडी सञ्चालन, दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सडक विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित, आज दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रुसको सैन्य उद्योगलाई लक्षित गर्दै युको नयाँ प्रतिबन्ध, रुसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सडक खण्डमा दुई तर्फिने गाडी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सडकमा थप मर्मत गर्नुपर्ने भएकोले गैराती गाडीको आवत जावत रोकेर काम गरिएको थियो। सडक मर्मतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सडकमा थुप्रिएको आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सडक पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाडीको अत्यधिक चाप छ। गलौदीमा सडक भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सडक भाँसिएको थियो। यसैबीच संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुङ्गा नौबिसे सडक खण्ड, मुगलिन नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्ग लगायत सबै मुख्य सडकमा दुई तर्फिनै गाडी चलिरहेका छन्। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ्न थालेको छ। देन रोजगारी तथा अन्य विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाडीमा यात्रुको चहल पहल बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 जना यात्रु बाहिरिएका छन्। नागडुङ्गा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुङ्गा, तिनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाडा तिर्न र गाडी धनीलाई पनि गाडीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनासलु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुम्री गाउँपालिका छ उर्ली लुङ्गु खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढीका कारण मनासलुको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनासलु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढीले मनासलु पदमार्गमा भने क्षति पुर्याएको छ। एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुम्री गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछा खोलाबाट चुमनुम्रीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एम क्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछा खोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ।
काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाडी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाडी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सि भने हिमाली र पहाडी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: फ्यामिली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ तथा पुराना गाडी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाडी दर्ता नामसारी र बिमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाडीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाडी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाडी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाडीको बिमा गर्न वा बिमा नवीकरण गर्न समेत गाडी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करुणामय छ। गीत सङ्गीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। 9 दिनसम्म पूजा आराधना गरेको पश्चात विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भिड लाग्ने गर्छ। नेपालले भारतबाट उखुका उन्नत 4 जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ 4 बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जातमध्ये सिओएलके 16202, 16407, 17331 र सिओएस 18231 नेपाललाई दिएको हो। बाह्राको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्र्याएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ। नारकले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ। यी जातको सफल विस्तारपछि उनको उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नारको विश्वास रहेको छ। अब विदेशको खबर। युरोपेली संघ युका विदेश मन्त्रीले रुसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। युकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा धेरै रुसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृङ्खलासँग सम्बन्धित रहेका बताउनु भएको छ। रुस युक्रेन युद्ध सुरु भए त युले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरुद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रुसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो। अमेरिका र यु बीचको सहकार्यले रुसमाथिको दबाब थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ। अब खेल खबर। ओमानमा चलिरहेको आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा सुरु हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित 6 स्थानमा भने ओमान 29 खेलबाट 33 अङ्क सहित चौथो स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अङ्क सहित सातौं र युएई 32 खेलमा 19 अङ्क सहित आठौं अर्थात् पुछारमा छ। चार बजे भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सडक खण्डमा दुई तर्फिने गाडी सञ्चालन, दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सडक विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित, आज दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायातकारले जानु नपर्ने, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रुसको सैन्य उद्योगलाई लक्षित गर्दै युको नयाँ प्रतिबन्ध, रुसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज ओमानसँग खेल्दै।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855088002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0556588353 518953
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: वने ये जाई किन डोलाहो केपी दयो
1: मुंगुर बाले घाटै लाल त्याणो फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अछि त्याणा आरो अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो हैन के गरम बाब
0: ल यरे इनका बुद्धि चाल्ने पनि तरिका पानालाई के खाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
5: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
4: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656569653 9855770061 र 9855770053
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 9515-61-366-356
7: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855706359 र 9855067359
11: नेपालीपनको आभास नेपाली मनको आवाज
12: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
11: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 55 69 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056 53 40 40 493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: हर विषयमा तारो बहस नेपाली बहस
5: यस नेपाली बहस
6: 93.2 स्वदेश एफएम
7: नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ पौडेल जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गर्नुहोस्
8: थाहा अपडेटमा सन्चुकको नमस्कार

एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार, श्रव्य दृश्य र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ। उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम होस् भन्नको लागि छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ। कानून भन्दा माथि कोही हुँदैन भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रासोपाले कानूनको उल्लङ्घन वा पदीय आचरण विपरीतको कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नव दुर्गा मध्येकी तेस्रो देवी चन्द्र घण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा लिएको भएकोले नै नाम चन्द्र घण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नव दुर्गा मध्ये कि पहिलो दिन देवी शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गर्न लागि हो। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्नमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढी छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 यात्रु बाहिरिएको जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी र कृष्णभीर क्षेत्रमा आज बिहानैबाट दुईतर्फी यातायात सञ्चालनमा आएको छ। राति 11 बजेदेखि दुवैतर्फी आवतजावत रोकेर भित्तो कटान शुरू गरिएको थियो। त्रिशुली नदीको कटानले हालै भाँसिएको गलौदी र भदौ 10 गतेको बाढीले भत्किएको कृष्णभीर दुवै ठाउँमा भित्तो काटेर सड़क फराकिलो पार्ने काम गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। आज बिहान 6 बजेदेखि सहज रूपमा दुवैतर्फी यातायात सञ्चालन गरिएको छ। यससँगै पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मोगलिन क्षेत्रको सड़क यातायात सहज बनेको छ। यस्तै नारायणगढ मोगलिन क्षेत्रमा कुनै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ। यसैबीच बाढीले अवरुद्ध बनेको गलकोट ताराखोला सड़क 2 सातामा सञ्चालनमा आएको छ। बागलुङको गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़क यही असोज 11 गतेदेखि अवरुद्ध भएको थियो। गलकोट र ताराखोलाको सिमानामा गाईघाट झरना नजिक सड़कको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सड़कमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो। र नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको मतगणना जारी छ। जस अन्तर्गत पिछडिएको क्षेत्र क्लस्टरको सहमहामन्त्रीमा जीवन बहादुर शाहीको जित निश्चित बनेको छ। 6,729 मतगणना हुँदाको पछिल्लो जानकारी अनुसार शाहीले 3,906 मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनक गिरीले 1,370 मत पाउनु भएको छ। सहमहामन्त्री खुल्लातर्फ दुई पदमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै रहेको 5,099 मतगणना गर्दा खतिवडाले 2,178 मत र दोस्रो स्थानका शिवाकोटीले 1,556 मत पाउनु भएको छ। यस्तै सहमहामन्त्री दलित केन्द्रीय सदस्य दलित खुल्ला, केन्द्रीय सदस्य दलित मधेसी र केन्द्रीय सदस्य दलित महिलाको मतगणना आज शुरू हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिले केही बेर पछि यी पदको मतगणना शुरू हुनेछ। यस्तै सहमहामन्त्री खसारिय, केन्द्रीय सदस्य खसारिय खुल्ला र केन्द्रीय सदस्य कार्य महिलाको पनि आजै गणना शुरू हुनेछ। केन्द्रीय सदस्य पेशागत विषयगत क्षेत्र खुल्ला र केन्द्रीय सदस्य पेशागत विषयगत क्षेत्र महिलाको पनि आजै मतगणना शुरू हुने उहाँले जानकारी दिनुभएको छ। सहमहामन्त्री मधेसी, केन्द्रीय सदस्य मधेसी खुल्ला र केन्द्रीय सदस्य मधेसी महिला
तर्फको मतगणना पनि आज दिउँसो 12 बजेबाट सुरु हुने उहाँले जानकारी दिनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु।

0: बाढीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550063938 र 98550065542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बिचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456090042।
7: स्वदेश FM 93.2 MHz।
8: स्वदेश FM 93.2 MHz।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074646182

0: फुलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: हजुरको बिदा सकिन थालिसक्यो, तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: इस टाइम चेक,
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98550 7071 र 98550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4493 580 र 98550 2640
0: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा पिनु शर्माको नमस्कार। संघीयता कार्यान्वयन अधिकारको बाँडफाँड तथा प्रदेशहरू बीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 शुरू भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा शुरू भएको दुई दिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले डिजिटल प्रविधि अनुसार अगाडि राखिएको कम्प्युटरको माउस थिचेर स्क्रिन मार्फत संयुक्त रूपमा उद्घाटन गरेका छन्। सम्मेलनमा सुदूरपश्चिम बाहेक छ प्रदेशका मुख्यमन्त्री प्रमुख सचिव मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। उद्घाटन सत्र अवधारणा पत्र प्रस्तुत गर्दै कोशी प्रदेश आयोजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले प्रदेशका साझा सवाल अधिकार हस्तान्तरणमा देखिएका अडचन र आगामी सहकार्यका प्राथमिकता बारे विस्तृत सुझावहरू अघि सारेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। कांग्रेस 15 महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ।

काङ्ग्रेस केन्द्रीय कार्यालय सानिपामा 25 समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाइएको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिएका छन्। नेपाली काङ्ग्रेसको जारी मतगणना अन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदमा कुल 5388 मतगणना सम्पन्न हुँदा राममरी खतिवडा र अजय बाबु शिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार 2279 मत प्राप्त गर्दै खतिवडा पहिलो स्थानमा रहेका छन् भने 1668 मतसहित शिवाकोटीले दोस्रो स्थानमा अग्रता बनाएका छन्। साथै प्रदेशबाट 35 वर्ष मुनिका युवातर्फ केन्द्रीय सदस्य पदका उम्मेद्वारहरूको मतगणना सचिन तिमल सिन्हा पहिलो स्थानमा देखिएका छन्। पछिल्लो मतगणना अनुसार तिमल सिन्हाले 929 मत प्राप्त गरेका छन्। सुशील भट्टले 882 मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा वासुना थापाले अग्रता लिएकी छन्। पछिल्लो मत परिणाम अनुसार उनले 3484 मत प्राप्त गर्दै अग्रता लिएकी हुन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकुटगढी र बेदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसिल नेपालले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गरेका छन्। प्रचण्डले आज बिहान बेलकुट गढी नगरपालिका साथ महादेव थानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालय सहितका ती आवास वाइसिल नेपालको पहलमा निर्माण गरिएका हुन्। घर पाएपछि प्रभावित परिवारले आफ्ना लागि आवास केवल अस्थायी घर नभई सुरक्षित जीवनको आधार बनेको बताएका छन्। को समयमा वाइसिएल सहयोगी बनेर आएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विकसित र पुँजीवादी देशहरूले अपनाएको गलत विकास मोडल र जलवायु अन्यायका कारण नेपाल जस्ता मुलुकहरूले ठूलो प्राकृतिक विपदको सामना गर्नु परेको बताएका छन्। हामीसँग खबर र सेवाकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई।

0: उज्यालो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ हिजो नयाँ दिल्ली पुग्नु भएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बैठकमा नेपाल सहित सातवटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता हुनेछ। नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड बिमस्टेकका सदस्य देश हुन्। बैठकमा लागू औषध ओसार प्रसार, मानव बेचबिखन, साइबर अपराध तथा आतंकवाद जस्ता अन्तर्देश सुरक्षा चासोका विषयमा छलफल हुनेछ। सन् 2018 काठमाडौँमा भएको शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी भोलि स्वदेश फर्किने कार्यतालिका छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको एक महिलालाई लक्षित गरी बोलिएको आपत्तिजनक र धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाएको छ। राज्यसभाका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल निर्देशन दिएको जानकारी दिएका छन्। पार्टीको अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम होस् भन्नका खातिर छानबिनको अन्तिम निष्कर्ष नआउँदासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन समेत भनिएको छ। त्यस्तै सोमबार संचार माध्यम तथा सामाजिक सञ्जालमा सांसद सुनारको दावी गरिएको एक विवादास्पद अडियो बाहिरिएको थियो, जसमा महिलामाथि आपत्तिजनक लाञ्छना, अनुचित दबाव र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। उक्त अडियो सार्वजनिक भइसकै चौतर्फी आलोचना हुनुका साथै उनलाई सांसद पदबाट निलम्बन गर्न र कानूनी कार्यवाही अघि बढाउन समेत दबाव बढेको थियो। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रुपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग मन्त्रालयसँग समन्वय भइरहेको समेत जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रुपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोन पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गएँ रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।
7: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रुसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा आपूर्ति भएको भनाई। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ। महिला

0: मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढाएको हो। सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ। उहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा सुरु भएको छ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। 2 अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसायी संघ, उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि साथै प्रदेश बीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तर प्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजदातबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ। महानिर्देशक साक्यका अनुसार उपभोक्ता आफै पनि सचेत हुनु पर्छ। बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनु भएको छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट गढी र विदुर नगरपालिकामा बाढी पहिरो प्रभावित परिवारका लागि वैशियलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढी नगरपालिका 7 महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। 2 र शौचालय सहितका ती आवास वैशियल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढी तथा क्षतिलाई ठूलो देशहरूको कार्बन उत्सर्जनले सृजना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिला सुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा काङ्ग्रेस महाधिवेशनको मतगणना 25 समूह बनाएर गरिँदै सुनचाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाली सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना छिटो सक्न केन्द्रीय कार्यालय सानेपामा 25 समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रुपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रुपियाँले घटेर तोलाको 2,94,400 रुपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रुपियाँले हिजो घटेको चाँदी आज 60 रुपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रुसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रुसी उप प्रधानमन्त्री अलेक्जान्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ। उहाँले प्रतिबन्धका बावजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात

युद्ध पूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। युले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन। यी देश र चीनले सन् 2022 रुसी कच्चा तेलको खरिद बढाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा एक विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अङ्कसहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अङ्कसहित सातौं र युएई 32 खेलमा 19 अङ्कसहित आठौं स्थान अर्थात् पुच्छारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु। संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाड पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी। काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 थप कर्मचारी परिचालन। रुसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात। प्रतिबन्धका बावजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा आपूर्ति भएको भनाए। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
8: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: घर्छ। अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालौ वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0474 46 182 र 98 4 91 95 225।

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
0: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5494।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। अर्थमन्त्री डाक्टर सडिङ वाग्लेले आज विश्व ब्याङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्दै लाग्नु भएको हो। विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डाक्टर सडिङ वाग्लेले 16 भन्दा धेरै द्विपक्षीय बहुपक्षीय बैठक तथा छलफलमा सहभागिता जनाउनु हुनेछ। बैठकमा सहभागी हुन अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जानुहुनेछ। अर्थमन्त्री डाक्टर वाग्ले कार्तिक 4 गते नेपाल फर्कने कार्यक्रम रहेको छ। तनहुँमा मोटरसाइकलको ठक्करबाट 3 बालकको मृत्यु भएको छ। भीमात नगरपालिका 5 शीतलमार्ग स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब 8:50 भीमातबाट रिसिङ पाटनतर्फ जाँदै गरेको GPR03001P1067 नम्बरको मोटरसाइकलले सही स्थानमा 3 स्वरूप गैरेलाई ठक्कर दिँदा उनी घाइते भएका थिए। घाइते बालकले उपचारका निम्ति जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र लगिएकोमा बिहान 9:56 चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। लहान नगरपालिका 1, 2, 3, 19 जोड्ने मुख्य सडकको निर्माण गुणस्तर रहित भएको बन्द स्थानीयवासीले निर्माण कार्य अवरुद्ध गरेका छन्। 2 लामो सडक कालोपत्र गर्ने क्रममा वडा नम्बर 19 कटाहा चोकबाट सुरु भएको काम वडा नम्बर 2 आइपुगेपछि स्थानीयवासीले अवरोध गरेका हुन्। सडक निर्माणमा गुणस्तर कायम नभएको भन्दै उनीहरूले काम रोक्न माग गरेका छन्। 2081 चैत 6 रिलायन्स बिल्ड एन्ड सप्लाइज प्राइभेट लिमिटेडले निर्माण कार्य सुरु गरेको उक्त सडक 2083 असार 20 सम्पन्न गर्ने सम्झौता थियो। निर्धारित समयभित्र काम सम्पन्न नभएपछि म्याद थप गरी निर्माण कार्य अघि बढाएको थियो। स्थानीय शिवनारायण महतो, जितेन्द्र यादव र दुर्गानन्द महतोका अनुसार सडक कालोपत्र गर्दा आवश्यक आकारको गिट्टी प्रयोग नगरिएको, डस समेत नराखिएको र कालोपत्रे उप्किन लागेको बताएका हुन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: deals, mega cashbacks and gifts.
1: Ye start parva ma TCL ghar bhitrauno hos. Ra pauno hos ru 142,500 samma ko cashback. Ra upahar haru 85 ra 98 inch ko TV ma TCL soundbar. Freeze ma CC induction cooktop. Washing machine ma 6 kilo surf excel matic. AC ma free installation. Ra 0% EMI nagrikta bhaye pugcha. Shart haru lagu hune chan. Global number 1 Google TV brand. TCL CG Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा बाँकी खबरहरू। बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा नरेश्वर पौडेल विजयी हुनुभएको छ। आफ्ना प्रतिस्पर्धी टङ्ग गैरेलाई पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो। पौडेलले 833 मत प्राप्त गर्दा गैरेले 601 मत प्राप्त गर्नुभएको थियो। त्यसै गरी वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईलाई निर्वाचित हुनुभएको छ। उहाँले 724 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी विमल राज भट्टराईले 698 मत प्राप्त गर्नुभयो। उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ 712 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी निर्मित कसुजेले 693 मत प्राप्त गर्नुभयो। यसै गरी वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी र महासचिवमा वसन्त राज ढकाल निर्वाचित हुनुभएको छ। र मध्य पाकिस्तानको पन्जाब प्रान्तमा आज बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा 4 जनाको मृत्यु भएको छ। 30 जना घाइते भएका छन्। रेलवेका प्रवक्ता कलिम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीबाट उत्तर पश्चिम सहर पेसावरतर्फ गइरहेको रेल शेर शाह सहरमा दुर्घटनामा परेको हो। उद्धारकर्ताहरूले रेलका 14 डिब्बाबाट यात्रुहरूलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएका थिए। दुर्घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज शरीफले छुट्टा छुट्टै वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ। उहाँहरूले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई आग्रह समेत गर्नुभएको हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: मौलाकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7738 मोबाइल 98-550-88-002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-5800 मोबाइल 98-550-26-440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
0: सिङ्गो नेपाल र सारा नेपालीको

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै गह एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
3: 24 घन्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
3: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। दशैं सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न थालेको छ। असोज 25 र 26 गते दुई दिनमा मात्रै उपत्यकाबाट 109,636 यात्रु बाहिरिएका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाका प्रमुख प्रहरी वरिष्ठ उपरेक्षक एसएसपी सुरेश काफ्लेका अनुसार थानकोट, नागडुङ्गा, सागा र दक्षिणकाली लगायतका नाकाबाट उक्त संख्यामा यात्रु बाहिरिएका हुन्। बाहिरिने यात्रु मध्ये 67,690 पुरुष र 41,946 महिला रहेका छन्। असोज 25 गते 52,827 जना र 26 गते 56,809 जना उपत्यकाबाट बाहिरिएका थिए। असोज 27 गतिको तथ्याङ्क भने आइसकेको प्रहरीले जनाएको छ। दसैँमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्ष मार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको एसएसपी काफ्लेले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद व्यवस्थापनका लागि वैज्ञानिक तथ्याङ्क र तथ्यमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनु भएको छ। आज विपद उत्थानशीलताको सुरुवात घरबाटै अभियानको सुरुवात गर्दै उहाँले वैज्ञानिक तथ्य तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद सम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। विपदका बेला व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वत सक्रिय हुने संयन्त्र विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो। विपद व्यवस्थापनका संयन्त्रलाई आवश्यकता अनुसार स्वत प्रचालित हुने गरी तयार गर्न सकेमा मात्र भविष्यका चुनौती सामना गर्न सहज हुने उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली खबरमा बाँकी खबरहरू। मुगु जिल्ला छाइना त्रारा नगरपालिका पाँचका 75 वर्षीय धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय 32 वर्षीय अजवीर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार खुडा प्रहार गरी घाइते तुल्याएकोमा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। घुडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आज पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको र तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ। र भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा माग गरेर प्रदर्शन गरिरहेका विपक्षी दलका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। युवा नेतृत्वको कक्रोच जनता पार्टी सिजेपीका प्रमुख नेताहरूलाई आज नयाँ दिल्ली स्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ। उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गर्दै आएका छन्। यद्यपि निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोन पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइथिन् रानी।
1: शर्त अनुसार अब बोक्नु पर्यो हामीले, होइन?

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस्छु तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98 042 21 343 र 98 184 29 230।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 अर्ब रुपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य। संविधानले दिएको अधिकार प्रदेशले नपाएको, मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यार्जनमा जोड। सांसद सुनारको भनिएको अडियो बारे रासोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौँ युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए। र आइसिसी विश्वकप लिग 2 नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 अर्ब रुपियाँ अधिकृत पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा सङ्घ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैङ्क तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रुपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैङ्क तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाको 15% सेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि सङ्घीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानुन निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाइ छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानुन नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषे खण्डको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि कङ्ग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कङ्ग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत ठुङ्गाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनलाई सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरुद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मङ्सिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मङ्सिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पिएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिङ्क, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा थप खबरहरू। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रुपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कारवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायोनेट, एरोनेट, डिस मिडिया नेटवर्क, वाइफाई नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिङ्क कम्युनिकेसन, फर्स्ट लिङ्क कम्युनिकेसन, पोखरा इन्टरनेट, टेक माइन्ड्स नेटवर्क र सिबुसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र एसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरुङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढीका घटनाले पर्वतीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड दिनु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनु भयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। सोझ 11 गतेको ठूलो वर्षा कारण बाढी पहिरो र नदी कटानले बेनी जोमसोम सडक 2 हप्तासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनु भयो। अब विदेशको खबर। फ्रान्सका सयौँ सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौँ युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बिबिसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरै जसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्रान्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बसिर अहमदले समान 37 रन जोडे। ओमानका शाह फैजल त्यसै गरी सकिल अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लिग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अङ्कसहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 स्थानमा छ। चार भन्जङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 रुपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड, सांसद सुनारको भनिएको अडियोबारे राजसोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौँ युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आइसिसी विश्वकप लिग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो

0: चार बजे को शाम
1: नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद डीपी अर्याल अन्तर व्यवस्थापिका संघ आइपियुको 153 महासभामा सहभागी भई नेपाल फर्किनु भएको छ। उहाँ असोज 18 अन्तर व्यवस्थापिका संघको 153 महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गर्नुभएको थियो। उहाँसँगै प्रतिनिधि मण्डलमा सभामुखकी पत्नी अम्बिका केसी र प्रतिनिधि सभाका सदस्य रबिन महतो, राष्ट्रिय सभाका सदस्य चक्कु प्रसाद सुवेदी र अन्जान साक्य सहभागी हुनुहुन्थ्यो। तान्जानियाको अरुसा सहरमा आयोजना भएको अन्तर व्यवस्थापिका संघको 153 महासभा 2083 असोज 19 23 गतेसम्म सञ्चालन भएको थियो। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाउने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। मन्त्री तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी यो सुहाउँदो तुलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले विगतमा हुलाकका गतिविधि, कमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मातहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको समेत उल्लेख गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरु। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड र सुवा भोटेको शिवबाडीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा घेवामा सहभागी हुनुभएको छ। नुवाकोटको बेत्रावती स्थित उत्तर गयाधामा आज बौद्ध परम्परा अनुसार लामाहरूले पूजा गर्नुभएको छ। पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो। बाढी गएको 49 दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको थियो। र आज पनि शेयर बजार परिसूचक नेप्से 4.12 अङ्क बढेको छ। अघिल्लो कारोबार दिन 4 अङ्क नै बढेको नेप्से आज वृद्धिपछि 25,900 अङ्कमा कायम भएको छ। कारोबार रकम केही बढेको छ। अघिल्लो दिन 4,46 करोडको कारोबार भएकोमा आज 4,73 करोडको भयो। आज 104 कम्पनीको मूल्य बढ्दा 167 घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रहेको छ। आज जीवन बिमामा समूहमा आकर्षण देखिएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँकै रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ

0: प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।
1: बिस्टा गाउँको धानको बाली केले खायो खायो, अब बिस्टा गाउँको धानको बाली।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसित

0: पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0956 94 440 4 93 580 र 98 550 26 440।
1: It's 5 o'clock. अहिले 5 बजेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुक राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी रापरपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृतिको संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उहाँको भनाइ छ। साथै उहाँले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको पनि बताउनुभयो। पार्टीको आगामी अधिवेशन मार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्ने समेत उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: योता सैमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट 10,74,020 रुपियाँ बराबरको सामान तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेड क्वार्टर कपिलवस्तु तथा मातहतका इकाइबाट खटिएको टोलीले लत्ता कपडा, किराना सामान, मोबाइल तथा मोटर पार्ट्स लगायतका सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बरामद सामग्री तथा ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत गरी 10,74,020 रुपियाँ मूल्य कायम गरिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरी उपेक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा हुने अवैध ओसार पसार तथा भन्सार छले नियन्त्रणका लागि निगरानी बढाइएको बताउनुभयो। र आज पनि शेयर बजार परिसूचक नेप्से 4.12 अङ्कले बढेको छ। अघिल्लो कारोबारका दिन 4 अङ्क नै बढेको नेप्से आज वृद्धिपछि 2,590 अङ्कमा कायम भएको हो। कारोबार रकम केही बढेको छ। अघिल्लो दिन 4,46 करोड कारोबार भएकोमा आज 4,73 करोडको भएको छ। आज 104 कम्पनीको मूल्य बढ्दा 167 को घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। आज जीवन बिमा समूहमा आकर्षण देखिएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लवली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074646182

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: सिङ्गो नेपाल र सारा नेपालीको आवाज।

0: त्यसमा जुन चाहिँ केही बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
1: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्विडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
2: र आइसिसी विश्वकप लिग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढीमा परि बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरण पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढी गण्डकी नदीमा आएको बाढीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाइ छ। यस्तै भोटेकोशी बाढीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रुपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढाउने काम भइरहेको गृह सचिव शर्माको भनाइ छ।
2: यस्तै नेपालमा बढ्दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति, कानून, पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अवसर दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 औं राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ्दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढी गण्डकी नदीमा बाढी आउनुको कारण हिउँ तथा

0: ग्रानसेतको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुम्री गाउँपालिका 6 रहेको उङदिलुङ खोला अर्थात् चमार हिमाल र सियारङ्गी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बुढीगण्डकी बाढी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा हिम पहिरो तथा झण्डै 5,500 मिटर उचाइमा रहेको हिउँ र गेग्रानसहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खोल्ने प्रक्रिया सियार खोला र बुढीगण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बुढी गण्डकी र सियार खोलाको दोभानमा समेत थुनिने र खोल्ने प्रक्रियाका कारण बुढी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढी ठूलो हुनुमा सियार खोला थुनिएर जम्मा भएको पानी भन्दा उङदिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
1: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर व्यवस्थापिका संघ आइपियुको 149 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले 2/3 समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्त्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
0: विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सबल सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
1: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खोलातर्फ रामहरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,219 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खोलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। काङ्ग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित मधेसी खसारी आदिवासी जनजाति अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति पेसागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानुनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। रासोपाले सुनारमाथि आन्तरिक छानबिन सुरु गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सडक अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा 2 अध्यादेश जारी भोटे कोशी बाढीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि काङ्ग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अझै
1: नेपाल दर्पणमा अब बाँकी खबर नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भिड लागेको छ न्यू रोड असन लगनखेल र भोटाइटी लगायतका क्षेत्रमा नयाँ लुगा खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढेको हो यद्यपि यस वर्ष विपद र बढ्दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सिदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढेको थियो डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ यसैबीच चाडपर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असुले कडा कारवाही गर्ने सरकारले चेतावनी दिएको छ यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल सञ्चालक सँगै गाडी चालकलाई समेत कारवाही गर्ने जनाएको छ गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाडी रोक्न चालकलाई निर्देशन दिएको छ यस्ता बदमासी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्
0: काठमाडौँ उपत्यकाबाट आफ्नो थाप थलो फर्कने यात्रुहरूको चाप बढेको छ मुख्य सडक पृथ्वी राजमार्ग बिपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढेको छ पछिल्लो समयमा बाढी पहिरोले अवरुद्ध मुख्य सडकहरू बिस्तारै खोल्न थालेपछि ग्रामीण सडक भएर यात्रा गर्न भने सकसपूर्ण छ ग्रामीण सडकको मर्मत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ मुख्य राजमार्ग र ग्रामीण सडकको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेसँग कुराकानी गर्नुभएको छ
5: सबै हाइवेहरू क्लियर भइसकेका छन् मुस्ताङ बनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ हामीले जत्रावतीमा बेलुबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ मनाङ पनि कनेक्टिभिटी भइसकेको छ हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सडक विभागले गर्ने काम हो सबै बाटो खोलिसकेका छौँ बिपी हाइवे पनि अहिले क्लियर छ कान्ति पनि क्लियर छ पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टुवे पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छन्
6: ग्रामीण भेगहरू चाहिँ सडक विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी
5: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन् एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो यारु घाटी स्थित पुल हो त्यसको पनि बेलिरिजको लागि हाम्रो सामानहरू मुभ हुन सुरु गरिसकेको छ अब ग्रामीण सडकको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यति प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ त्यो विषयमा चाहिँ
6: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सडक मर्मत गर्दै हिँड्नु पर्ने अवस्था छ यसको अन्त्य चाहिँ कहिले होला
5: यो त कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रुट दिने रुट इजाजतको कुराहरूसँग जोडिन्छ, यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले जुन रोड वर्दी छ वर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने, अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले दिनुभएको छैन। स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा, नत्र त्यसको समस्या नहुनुपर्ने हो।
6: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि, यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनु भएको छ?
5: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर परा जतिको सहज पक्कै छैन, किनभने यसकाल चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो, र त्योभन्दा अगाडिको भोटेपछिको बाढीको डिजास्टरले गर्दाखेरि केही क्षेत्र पहिलाभन्दा पक्कै छ। र त्यो हुँदै गर्दाखेरि पनि हामीले 2A रोड सप्लाई हाइवेहरू खोलिसकेका छौँ, त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ, र कुनै स्पेसिफिक एरियामा केही समस्या पऱ्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक एउटा इस्यु छन् जस्तो मलाई लाग्दैन।
6: अब सडक बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
5: हाम्रो मिसिनहरू अहिलेसम्म साइटमै छन्, साइटबाट मिसिन हामीले निकालेका छैनौँ, हाम्रो अपरेटरहरू पनि साइटमै हुनुहुन्छ। हामीले चाहिँ दसैँको लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ, त्यही भेकको हुनुहुन्छ, उहाँहरूलाई त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ, कहीँ केही क्षति भयो भने। यो अहिले मात्र होइन, हाम्रो पहिलादेखिको प्र्याक्टिस के हो भने दसैँमा हुनसक्ने समय जोखिममा राखेर म्यान पावर र मिसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइजै भएर बसिरहेको हुन्छ।
6: अब आकस्मिक सडक बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
5: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छौँ, म्यान पावरहरू छन्, अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हाम्रो तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने, र त्यो म्यासेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो, र इमर्जेन्सीकै बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
1: उहाँ हुनुहुन्थ्यो सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दसैँको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दसैँको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दसैँको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दसैँ परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्र्याउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्र्याउने र अन्य कामको चटारो छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रुपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि कारवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायरनेट, एरोनेट, डिस मिडिया नेटवर्क, वाइफाई नेपाल, सिजी कम्युनिकेसन, ओल्ड लिङ्क कम्युनिकेसन, फर्स्ट लिङ्क कम्युनिकेसन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुबिसु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अङ्कले बढेर 2,599.93 बिन्दुमा पुगेको हो। आज बैङ्क, विकास बैङ्क, लगानी र बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको सेयर बढेकामा 167 घटेको छ। 7 कम्पनीको सेयर भने घटबड भएको छैन। आज सगरमाथा जलविद्युतको सेयर 12.44% बढेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको सेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.46 करोडको कारोबार भएकामा आज 351 कम्पनीको 1.35 करोड किप्ता सेयर 4.73 करोड रुपियाँमा किनबेच भएको छ।
3: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनु भयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता वृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशिङ विमानस्थलको हवाई सेवा आजबाट फेरि सञ्चालनमा आएको छ। प्रतिकूल मौसमको कारण झन्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशिङ विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले गएको जेठको तेस्रो हप्तादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कोहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतिको ठूलो वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी जोरसम सडक 2 हप्तासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजीसम्म सञ्चालन गरेको अभियानका क्रममा 6 पुरुष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्विप अपरेसन सञ्चालन गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान फेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने फल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोज्न थालेको उहाँले बताउनु भएको छ। यससँगै देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौँ आरोपहरू आएपछि विशेष पोसाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्याधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन सुरु गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 वटा आरोपमाथि पनि अनुसन्धान सुरु गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह गिरीले 2 तथा करण केसी र ललित राजवंशले 1-1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, सकिल अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लिग टूमा 34 खेलबाट 28 अङ्कसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अङ्कसहित 4 र क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 स्थानमा छ। यो श्रृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लिग टूमा शीर्ष 4 बाहिरी छैको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोसी बाढीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड।
3: सङ्घीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दसैँको किनमेलले मुख्य बजारमा ग्राहकको भिड। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए। चालक र सञ्चालकलाई कडा कारवाही गर्ने सरकारको चेतावनी। दसैँमा सडक सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सडक विभागको भनाई।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आइसिसी क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
5: तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

र सुवाकाबाडी प्रभावितलाई सिखारीपुर टोल समाजले 30,055 रुपियाँ आर्थिक सहयोग। माडी स्थित अयोध्यामा बुधबार वृहत भजन कार्यक्रम आयोजना हुने। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युत सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारवाही गरिने। 1 अर्ब रुपियाँको पूर्वाधार विकास कोष स्थापना गर्ने सरकारको प्रस्ताव। आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने सांसद खगेन्द्र सुनारको भनाई। औषधि व्यवस्था विभागले 47 प्रकारका औषधिको बिक्री वितरण तथा आयातमा प्रतिबन्ध। बाढीमा बेपत्ता भएका नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माडी नगरपालिका एक सिखारीपुर स्थित सिखारीपुर टोल समाजले 30,055 रुपियाँ सहयोग गरेको छ। टोल समाजले विपदमा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको सिखारीपुर टोल विकास संस्थाका प्रतिनिधि हनुमान महतोले बताउनुभयो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले गरिएको सहयोगले विपदका बेला सामूहिक सहयोग र मानवीय एकताको सन्देश दिएको छ। विपद प्रभावितलाई राहत पुर्याउन स्थानीय स्तरबाट विभिन्न संघ संस्था समूह तथा समुदायले सहयोग जुटाउँदै आएका छन्। सिखारीपुर टोल समाजको यो सहयोग पनि सोही मानवीय अभियानको एक हिस्सा बनेको छ। माडी स्थित अयोध्यामा बुधबार वृहत भजन कार्यक्रम आयोजना हुने भएको छ। अयोध्याम माडीको आयोजनामा हुने कार्यक्रममा पठियानी युवा भजन मण्डली र माडी युवा भजन समूहको संयुक्त प्रस्तुति रहनेछ। कार्यक्रममा भजन संस्कृति तथा पुस्तान्तरणलाई विशेष महत्व दिने अयोध्याम पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा भण्डारीले बताउनुभयो। असोज 28 गते बुधबार साँझ 6 बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी भई भजन संस्कृतिको संरक्षण र प्रवर्धनमा साथ दिन आयोजकले सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ। नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले 71 प्रहरी दिवसको अवसरमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा 71 जना रक्तदाताले रक्तदान गरेका छन्। नेपाल प्रहरी स्थापनाको 71 वर्ष पुगेको अवसरमा सोही संख्या बराबरबाट रक्तदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक शिक्षक प्रहरी कर्मचारी स्थानीय संघ संस्थाका व्यक्ति तथा स्थानीय शुभेच्छुकहरू गरी 71 जनाले विद्यालय परिसरमै पुगेर रक्तदान गरेका हुन्। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या 234 पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभित्रका 142 जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका 92 जना गरी कुल 234 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म 1,816 जनाको नमूना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको जनाउनुभयो। भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण अन्तर्गत 460 ग्राहकलाई विद्युत भूमिगत माध्यमबाट विद्युत प्रदान गरिएको छ। बाइपास रोड सहीचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका 3 ग्राहकलाई भूमिगत विद्युत वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहकमा भूमिगत विद्युत जडानको काम भइरहेको छ। दैनिक 13 वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरण अन्तर्गत 18 वटा फिडरमध्ये 3 वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरिसकिएको छ। पूर्वी चितवनको रत्नगर नगरपालिकाले अङ्गुर खेतीको परीक्षण सुरुवात गरेको छ। रत्नगर नगरपालिका 9 सिसहीमा यसलाई पुनः सुन्नुहोस्। रत्नगर नगरपालिका 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो। पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षण स्वरूप पालिकाले 400 वटा अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो। देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा भरतपुर र लुम्बिनीलाई समेटेर सिल्भर ट्रायंगल अवधारणामा पर्यटन प्रबन्धनको साझा पहल अगाडि बढाइएको छ। पर्यटन प्रबन्धन पर्यटन विकास असल अभ्यास आदान प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच विगतमा भएको साझेदारी कार्यान्वयनका लागि 3 स्थानीय तहले अग्रसरता लिएका हुन्।
देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता द्वय रामभरि खतिवडा र अजय बाबु सेवाकोटी निर्वाचित हुनुभएको छ। तर केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। सहमहामन्त्रीमा निर्वाचित खतिवडाले आफू 2919 मतसहित विजय भएको नतिजा पाएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्का निर्वाचित सहमहामन्त्री सेवाकोटीले 2072 मत ल्याउनु भएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिकृत पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर व्यवस्थापिका संघ आइपियूको 149 महासभामा नेपालले प्रस्तुत गरेको आपतकालीन प्रस्ताव पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भई स्वदेश फर्कने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले नै देशको नेतृत्व लिनुपर्ने दावी गर्नुभयो। दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदूत प्राध्यापक डाक्टर संगम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधारस्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार संघीय संसदको संसदीय सुनवाई समितिको बैठकमा आफ्ना 4 वर्षे कार्ययोजना प्रस्तुत गर्दै उहाँले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्यूनीकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अगाडि सार्नु भएको हो। गृहमन्त्री सुदन गुरुङले आतंकवाद र बहुराष्ट्रिय अपराध विरूद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतमा बसेको पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सुरक्षित सूचना आदान प्रदान, संगठित र समन्वयात्मक प्रयासमा क्षेत्रीय राष्ट्रबीच सहकारी हुनुपर्ने कुरामा जोड़ दिनुभयो। उहाँले पहिले गरिएका प्रतिबद्धताहरूको समयमै कार्यान्वयन हुनुपर्ने कुरामा समेत जोड़ दिनुभएको थियो। औषधि व्यवस्था विभागले कलेजो मृगौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने 47 प्रकारका औषधिको बिक्री वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ। यी औषधिहरू उत्पादन गर्दा अन्य साधारण औषधिसँग मिसावट भई बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने भएकाले विभागले अलग्गै र सुरक्षित उत्पादन संरचना नभएका स्वदेशी तथा विदेशी कम्पनीका औषधिहरूको दर्ता र अनुमति पत्र खारेज गरेको हो। राष्ट्रिय विपत्ति न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 भदौको रसुवाबाडीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप हुँदै जाने बताउनुभयो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले 2 अध्यादेश जारी गर्नुभएको छ। मंगलबार राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। आफ्नो भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनु भएको हो। सुनारले सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नुभयो। आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाइ छ। सार्वजनिक भएको अडियो यहीबाट बनाइएको दावी गर्दै सुनारले आफूले प्रहरी भित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोप समेत लगाउनु भएको छ। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। राजपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका साथमा हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरिएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर पर्साका बसुद्दिन मियालाई पक्राउ गरेको हो। उनको साथबाट 300 ग्राम खैरो हिरोइन बरामद भएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी सुभाष बोहराले जानकारी दिनुभयो। आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 25 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 83% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। रसुवाका बाढी प्रभावितलाई सिकारीपुर टोल समाजले 30,055 रुपियाँ सहयोग। माडीस्थित अयोध्या धाममा बुधबार वृहत भजन कार्यक्रम आयोजना हुने। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युत सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै। राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कार्यवाही गरिने। 1 अर्ब रुपियाँको पूर्वाधार विकास कोष स्थापना गरी सरकारको प्रस्तावमाथि लागेका आरोपबारे पार्टी र सरकारले गरे छानबिनमा सहयोग गर्ने सांसद खगेन्द्र सुनारको भनाई। र औषधि व्यवसाय विभागले 47 प्रकारका औषधिको बिक्री वितरण तथा आयातमा प्रतिबन्ध। बाढीमा परिवेपत्ता भएका नागरिकलाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी। गत भदौ 10 गतेको भोटेकोशी बाढी अघि लाङटाङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोटको अध्ययन प्रतिवेदन। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू, प्रदेशहरूको सहकार्य र सहअस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमामा ठगी केन्द्र सञ्चालन गर्ने 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लीग 2 को एक दिवसीय श्रृंखलामा नेपालद्वारा ओमानमाथि 113 रनको

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: अब समाचार विस्तारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईवटा अध्यादेश जारी गर्नु भएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषद

अवधिमा सेन्टिनेल एक भूपग्रहबाट प्राप्त राडार तथ्याङ्कले लिरुङ हिमालको उत्तरी क्षेत्रमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित 13 करोड 20 लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले जानकारी दिनुभयो। अध्ययनमा भूपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलवायु जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। अध्ययन अनुसार लाङटाङ लिरुङमा चट्टान र बरफ खस्ने घटना नेपाली समय अनुसार भदौ 10 गते बिहान 8:37 भएको र त्यसबाट उत्पन्न गेग्रान सहितको बाढी करिब 7 मिनटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपद जोखिम न्यूनीकरणका लागि विद्यमान कानून तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5औं राष्ट्रिय सम्मेलनको उद्घाटनमा मन्त्री गौतमले पछिल्लो समय नेपालमा भएका ठूला बाढ़ीका घटनाले विपद जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। मन्त्री गौतमले भविष्यमा हुने विपदबाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वाधारको उत्थानशील क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले वैज्ञानिक तथ्याङ्क र विज्ञका सुझावका आधारमा कानून तथा नीति निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदीय सुनवाई समितिले आज 5 जना प्रस्तावित राजदूतको सुनवाई गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी जर्मनी, सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया र प्राप्ति शेरसन स्पेनको सुनवाई गरेको हो। बैठकमा प्रस्तावित राजदूतले आफ्ना कार्ययोजना प्रस्तुत गर्नु भएको थियो। समितिको हिजोको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनवाई भएको थियो। मन्त्री परिषदको यही असोज 2 गतेको बैठकले 13 मुलुकका लागि राजदूत सिफारिश गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर ड्यानियल मेउलीले शिष्टाचार भेट गर्नु भएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र स्विजरल्याण्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यसै वर्ष नेपाल र स्विजरल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पूरा हुँदैछ। यस्तै परराष्ट्र मन्त्री खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैर आवासीय राजदूत प्राध्यापक अनिल सुकलालले भेटवार्ता गर्नु भएको छ। मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तन विरूद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनु पर्ने आवश्यकतामा दुवै पक्षले जोड़ दिनु भएको थियो। जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उहाँहरूले जोड़ दिनु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढ़ाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विश्वमै हुलाकको आफ्नो ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक प्रविधि मैत्री र प्रभावकारी तुल्याउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औल्याउनुभयो। विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुत गतिमा अगाडि बढ़ाएको बताउनुभयो। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म 1,09,600

0: 36 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म 17,139 वटा सवारी साधन मार्फत 109,636 जना उपत्यकाबाट बाहिरिएका हुन्। दशैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकाहरूमा यात्रुको चहल पहल सहित चाप बढेको हो। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार दशैं मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्दै गएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा 25 समूहमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। आज सम्पन्न भएको मतगणनामा कंग्रेस सह महामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी विजयी हुनु भएको छ। यस्तै सह महामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नु भएको छ। रसुवा भोटेकोशी बाढीबाट अति प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याप्रुवेशी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिम पहिरो तथा बाढी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले स्याप्रुवेशीको पुल तत्काल पुननिर्माण गर्न र रसुवागढ़ीसम्म सड़क सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो। नेकपा एमाले आगामी मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने संगठन विभाग प्रमुख ढकालले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै प्रदेशहरूबीच सहकार्य, समन्वय र सह अस्तित्वमा जोड़ दिनु भएको छ। कोशी प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन भोलिसम्म चल्नेछ। प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको निष्कर्षलाई संघीय सरकारसम्म पुर्याउने कार्यक्रम रहेको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढ़ीका कारण बागलुङमा मानवीय क्षतिका साथै सड़क पूर्वाधार लगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। बाढ़ीले क्षतविच्छेद बनेको मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको पुननिर्माणका लागि 50 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङले जनाएको छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
1: असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले बागलुङदेखि बेनीसम्मको करिब 9 किलोमिटर सड़क, काली गण्डकी करिडोर अन्तर्गत बलेवा पालुङ खोलासम्मको 24 किलोमिटर, मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङको घोडा बाँधेदेखि पाती हाल्नेसम्मको 109 किलोमिटर सड़क खण्डमा क्षति पुगेको छ। क्षतिग्रस्त सड़क पुननिर्माणका लागि करिब 50 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदी बताउनुहुन्छ।
2: पहिलो बाटो खोल्नुपर्छ भन्नेमा गयो, त्यसपछि एकतर्फी भएको ठाउँहरूमा दुईतर्फी बनाउनको लागि फर्दर अहिले काम गरिरहेका छौँ। जहाँनिर अप्ठ्यारो छ, अप्ठ्यारो भएको ठाउँहरूमा पनि सुधार गर्दै लाने हिसाबले मोबिलाइज गरेर हाम्रो काम पनि सुरु भइसकेको छ। केही एकदमै क्रिटिकल 1-2 ठाउँहरू बाहेक अरू ठाउँमा दुवै नै सञ्चालन हुन्छ अब छिटै नै।
1: बाढीबाट 13 चनाको च्यान समेत गएको थियो भने पशु चौपाया तथा अन्नपालीमा समेत क्षति पुगेको छ। बाढीले जिल्लाका सबै स्थानीय तहमा क्षति पुर्याएकोले राहत तथा पुनर्स्थापना र पूर्वाधार निर्माण तर्फ सबै एक हुनुपर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
3: 9-10-11 को भीषण वर्षाले बागलुङ जिल्ला अत्याधिक रूपमा प्रभावित भएको छ। सबै पालिकामा धेर थोर रूपमा बाढी पहिरो र हावाहुरीको प्रकोप प्रत्यक्ष रूपमा देखिएको छ। अहिले पछिल्लो अवस्थामा निसी खोला, आरा खोला र तमाङ खोलाको 3 घटनामा 10 नागरिकहरूको ज्यान गुमाई सहित धेरै जसो घरहरू भत्किने अवस्थाहरूबाट यो दुर्घटनाहरू भएको देखिन्छ भने पहिरोले घर घर नै बगाएर लिएको अवस्थाहरू पनि छ, खेती बढी भएको छ र हावाहुरीले घरको छानाहरू, विद्यालयको छानाहरू र खेती बालीमा पनि प्रत्यक्ष रूपमा ठुलो असर पुगेको छ।
1: दशैं तिहार लगायतका चाडपर्वको मुखैमा जिल्लामा भएको पूर्वाधार क्षतिले पर्यटन र उद्योग व्यवसायमा ठुलो क्षति भएको बागलुङका व्यवसायी हेम बहादुर खत्रीको भनाइ छ।
4: मध्यपाडी लोकमार्ग भएर जाने यात्रुहरूलाई धेरै शास्ति भएको छ, वैकल्पिक मार्ग पनि भरपर्दो नभएको हुनाले यहाँ धेरै अप्ठ्यारो।
1: बेला बेला हुने यस्ता खाले प्राकृतिक विपत्तिबाट बच्न र बचाउनका लागि घटना हुनु पूर्व नै सावधानी अपनाउनका लागि सरकारवालाको ध्यान जानु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: सभामुख टोल प्रसाद अरियाल, अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभा तथा सम्बद्ध बैठकहरूमा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। सभामुख अरियालले इमर्जेन्सी एजेण्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव दुई तिहाईको मतले समर्थन गरेको सभामुख अरियालको सचिवालयले जनाएको छ। यही असोज 19-23 गतेसम्म तान्जानियाको अरुसामा सम्पन्न महासभामा सहभागी भएपछि सभामुख अरियालले केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा केन्या भ्रमण समेत गर्नुभएको हो। नेपाल एलपी ग्यास उद्योगले डिलर मार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न 13 स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलर मार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो। संघका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नु भएको छ। नेपाल ऑयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्रान्डका सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको संघले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि संचार माध्यममा सार्वजनिक भएका आरोप बारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँका विषयमा उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रकृतिका काम रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका 3 सदस्यलाई आज मृत्यु दण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौं व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अर्बौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ। अनलाइन ठगीमा संलग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन्। कतिपय विदेशी नागरिक, विशेष गरी चिनिया नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करी मार्फत यस्ता केन्द्रमा पुर्याइन्छ। उनीहरूलाई जेल जस्तै परिसरमा बन्धक बनाएर जबरजस्ती ठगीका गतिविधिमा संलग्न गराइने गरेको छ। क्वान्झौ इन्टरमिडिएट पिपल्स कोर्टले जारी गरेको विज्ञप्ति अनुसार वेई परिवार आपराधिक गिरोहका सदस्य वेई हुआइरेन, चेन दावेई र लियाओ जिङफाङलाई मृत्युदण्डको सजाय सुनाइएको हो। अदालतका अनुसार उक्त गिरोह लागू औषध तस्करी, वेश्यावृत्ति सञ्चालन, अवैध क्यासिनो सञ्चालन, दूरसञ्चार ठगी तथा कम्तीमा 2 चिनिया नागरिकको हत्या लगायतका गम्भीर अपराधमा संलग्न थियो। मध्य पाकिस्तानको पंजाब प्रान्तमा आज बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा 4 जनाको मृत्यु भएको छ। द दक्षिणी बन्दरगाह शहरबाट कराचीबाट उत्तर पश्चिमी शहर पेशावर तर्फ गइरहेको रेल शेरशाह शहरमा दुर्घटना पर्दा अन्य 30 जना घाइते भएका छन्। रेलका 14 डिब्बाबाट यात्रुलाई बाहिर निकालेर घाइतेलाई उपचारको लागि अस्पताल पुर्याइएको रेलवेका प्रवक्ता कलीम अख्तरले जानकारी दिनुभयो। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र युक्रेन बीच ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने सहमति भएको दावी गर्नुभए यता रसियाले युक्रेनका 6 ऊर्जा केन्द्रमा आक्रमण गरिसकेको बताउनु भएको छ। रसियाले ऊर्जा केन्द्र ग्यास स्टेशनहरूमा गरेको आक्रमणले युक्रेनको इजुम शहरमा पूरै अन्धकार छाएको राष्ट्रपति जेलेन्स्कीले बताउनु भएको छ। उहाँले ती आक्रमणहरूमा 33 युक्रेनी नागरिक घाइते भएका पनि जानकारी दिनुभयो। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थमन्त्री डाक्टर सोनिम वागले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। बैंकक बसाईका क्रममा अर्थमन्त्री डाक्टर वागले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न सत्र, मन्त्री स्तरीय गोलमेज सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। बैठक अवधिमा अर्थमन्त्री डाक्टर वागले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै द्विपक्षीय बैठकमा सन् 2027 शक्ति राष्ट्रहरूको अन्तर सरकारी फोरम G20 को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि अर्थमन्त्री सहभागी हुनुहुनेछ। प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्व तयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा पनि अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण 4 महिनादेखि विमानस्थलमा उडान हुन सकेको थिएन। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकोले हवाई सेवा स्थगित गर्नु परेको जानकारी दिनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण गरेको थियो भने गुल्मीबाट 2 जना यात्रु बोकेर काठमाडौँ फर्किएको थियो। नेपाल वायु सेवा निगमले 2080 वैशाख 29 गते गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा शुरू गरेको थियो। भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा गरेको भूमिगत विद्युतीकरण कार्यक्रम अन्तर्गत हालसम्म 460 ग्राहकहरूलाई भूमिगत रूपमा विद्युत उपलब्ध गराएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भूमिगत विद्युत जडानको काम भइरहेको र हाल दैनिक 13 वटा हारारी मिटरमा लाइन जडानको काम भइरहेको जानकारी दिनुभयो। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि 1 अर्ब 40 करोड लागत लाग्ने भएको छ। शुरूवाती अनुमान अनुसार विद्युतीय तार भूमिगत गर्न 1 अर्ब 30 करोड बजेट भरतपुर महानगरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै 10 करोड रकम थप भएको महानगरपालिकाले जनाएको छ। मुस्ताङमा उत्पादित स्याउ मध्ये हालसम्म 30% स्याउ जिल्ला बाहिर निकासी भएको छ। बाढी पहिरो र नदी कटानले बेनी जोमसोम सडक 2 सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको थियो। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध भएका कारण व्यापारी र किसानहरूलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमले यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको बताउनु भयो। उत्पादन वृद्धि भएकोले यस वर्ष झण्डै 2 अर्बको स्याउ बिक्री हुने अनुमान गरिएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
7: बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृङ्खलामा लगातार 2 जित हासिल गरेको छ। मंगलबार नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन बनाए। यद्यपि नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो। ओमान 12 ओभरमा 41 रन जोड्दै 6 विकेटको अवस्थामा पुगिसकेको थियो। त्यहाँबाट विनायकले जय उडरेसँग मिलेर 83 रनको साझेदारी गरेका थिए। उडारे 25 रन बनाएर आउट भए। जय आउट हुँदा ओमन 128 रनमा 7 विकेटको अवस्थामा थियो। त्यहाँबाट थप 22 रन जोड्दा विनायक, शाह फेसेल र अस्मित शाह आउट भए। नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3 विकेट लिए। दिपेन सिंहरीले 2 तथा करण केसी र ललित राजवंशीले 1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। रोहित पौडेलले सर्वाधिक 61 रन बनाए। करण केसीले अन्त्यतिर 40 रनको आक्रमक पारी खेले। अर्जुन कुमारले 40, बसिर अहमद र ईशान पाण्डेले समान 37 रन बनाए। दिपेन सिंहरीले 22 रन बनाए। ओमनका लागि शाह फैसल, शकील अहमद र करण सोनाफाले 2 विकेट लिए। हसनैन शाहले 1 विकेट हात पारे। जारी श्रृङ्खलामा नेपाल क्यानाडा र ओमनसँग 2-2 खेल खेल्दैछ। आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई हराएको थियो। यो जितपछि लिग टूमा अङ्क तालिकामा 6 स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्क सहित 4 स्थानमा छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 16.9 डिग्री सेल्सियस। तिपालको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी। गत भदौ 10 गतेको बोटेकोशी बाढी अघि लाङटाङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसी मोडको अध्ययन प्रतिवेदन। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू। प्रदेशहरूको सहकार्य र सह अस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्ने 3 चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लिग 2 एक दिवसीय श्रृङ्खलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, अब प्रस्तुत गर्दैछौ विश्व प्रकोप जोखिम न्यूनीकरण दिवसका अवसरमा तयार पारिएको विशेष कार्यक्रम।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने। बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने। होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
6: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
7: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
7: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
9: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
10: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
11: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो,
12: सम्पर्क 97-625-73-89, 98-074-46-182 र 98-491-95-225।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
13: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
14: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
14: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98-042-21-343 र 98-184-29-230।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार. साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ. हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष. भोटेकोशी बाढीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै.
1: होल्डिङ सेन्टर 37 17 भए र 5,000 प्लस जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अहिले 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ. पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिजनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ.
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कारबाहीमा पर्ने. चाडबाड लक्षित अनुगमनमा तीव्रता. सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य.
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ.
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल. वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी. अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने.
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न, शीघ्रता दिनको लागि पनि केही कानुन सुधार गरिएको छ त्यसमा.
0: र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेपालको लगातार दोस्रो जित. ओमान 113 रनले पराजित.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढीले देखायो. 5 सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ. हिमाली क्षेत्रमा बाढीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ. खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो. यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदिलुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ. करिब 5,500 उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ. यसैबीच भोटेकोशी बाढी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मा छलफल भएको छ. गृह सचिव केदारनाथ शर्माले भदौ 10 र चुवाको भोटेकोशी बाढीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो.
1: होल्डिङ सेन्टर 37 भए र 5,000 प्लस जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ. पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिजनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ. ती 1,085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ. त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि गएको छ भन्ने चाहन्छु मैले. सँगसँगै आश्विन असोजको 8-11 गते फेरि पाँचौँ जिल्लामा हामी प्रभावित भयौँ. कालीगण्डकी कोइटोर लगायत 13 जिल्लाहरू भए. 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कटग्रस्त क्षेत्र घोषणा गरौँ. सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु, साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो किनकि अवस्था त छ, नागरिकले गाह्रो पर्छ भनेर. ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई
5: नागरिकलाई सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कडा कारवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट सञ्चालकसँगै गाडी चालकलाई समेत प्रचलित कानून अनुसार कारवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाडी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिङ्गा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न गाडीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दसैँ तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य वस्तुहरूको चाहिँ सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिन्डर साँठफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गरिनेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन सुरु गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीति कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड दिँदै उहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सिधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठुला ठुला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्र्याब गरेर दुवै मुलुकको राष्ट्रिय हित नबाज्ने गरी त्यहाँ अवसर छ सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाउ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो शब्द चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
8: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानुनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू सुरु गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन, अनि त्यसपछि कानुनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानुनबाट संशोधन गरेर त्यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानुन सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी दिनुभयो।
9: पार्टीको संयन्त्रमा छलफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ, त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग 2 आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जित हो। जितका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, इशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोडे। यो नेपालको 13 जित हो। 28 अङ्क सहित नेपाल 6 स्थानमा कायम छ भने ओमान 33 अङ्क सहित 4 स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
0: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको यकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
10: निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बुढी गण्डकी नदीको बाढी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारबाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
15: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
16: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
16: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
16: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको काङ्ग्रेस नेताहरूले बताएका छन्। यसैबीच काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि काङ्ग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
18: रसुवा भोटेकोसी बाढीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
10: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको चाहिँ स्थायी ठेगाना भएको स्थानीय तहको चाहिँ वडामा चाहिँ सम्पर्क गरेर निवेदन चाहिँ दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुनसक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुनसक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेस गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेस गर्नुपर्ने हुन्छ र त्यो पेस चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेस गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेस गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दावी विरोधका लागि। र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेस गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
18: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्सेकी संगीता नेपालको जस्तै बाढीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सिडिओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
19: बाढीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागजपत्र बनाउनलाई म गोडामा आएर बुढाको सिफारिस लिएर उहाँलाई सही गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिलिपि थियो त्यही पनि कहीँ वडाहरूमा बसिराखेको हुन्छ होला सबैको प्रयास हुन्छ त्यो वडा केही नभए ठाउँमा चाहिँ वडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिलिपि भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ त्यो भएपछि अनि अब वडामा चाहिँ वडा सिफारिस लिने वडाको सही गराउने
18: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईँलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
20: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
15: बाढी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
18: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
18: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
18: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
17: बूढी गण्डकी बाढीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व।
15: बुढी गण्डकीमा बाढी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महसँग कुराकानी गरेका छौँ।
20: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौँ। र त्यो सँगसँगै हामीले भिन्न सोसियल मिडियाहरू, हाम्रो वेबसाइट मार्फत पनि सूचना गऱ्यौँ भने हामीले तुरुन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक, जुन चाहिँ कार्यकारी प्रमुखज्यूको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गऱ्यौँ भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर, 1114 शस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुम नुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बङ्गुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु
15: भएको छ। 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पुरा हुन्छन्? केही छ
20: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू, होइन, ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था, होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवतजावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरुन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
15: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
20: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डिएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गऱ्यौँ। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्वाइप आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उसको स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ, व्हाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू, त्यो ग्रुपमा पनि हामीले तुरुन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
15: अब बाढीको जोखिम छ कि छैन, नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछन्?
20: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुनसक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
3: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बारीले खानेपानी विद्युत सडक अवरुद्ध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
20: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी सङ्घीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
17: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
21: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053
22: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 4440 4395 र 98 5570 2640।
23: It's 8 o'clock. अहिले 8 बजेको छ।
24: पूरक बजेट ल्याउने सहमति प्रतिपक्ष कांग्रेस असन्तुष्ट बजेटको छलफल नै बहिष्कार।
25: प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनिएको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
26: सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्य प्रारम्भ हुन्छ।
27: प्रत्येक सांसदबाट 7-7 करोडका योजनाहरू माग गर्नुभयो र समानुपातिक सांसदबाट 5-5 करोडका योजनाहरू माग गर्नुभयो। तर प्रतिपक्षका सांसदहरूलाई मात्र त्यो योजनाहरू हाल्नुभएको छ। हामी प्रतिपक्षका सांसदहरूलाई कुनै पनि सांसदका योजनाहरू सम्बोधन भएन, त्यसमा समावेश भएको छैन।
24: बुढी गण्डकी बाढी पछि अलपत्र 1000 पर्यटक र सहयोगी उद्धारको पर्खाइमा भोटेकोशी बाढीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारवाही हुने। काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा पशु पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता। बिरामी खसी बोका र च्याङ्रा बेच्न पूर्ण रोक। साथ प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

यो दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सुदूरपश्चिम प्रदेशसभामा विवाद र बहिष्कारका बीच चालू आर्थिक वर्षको बजेटमाथि छलफल भएको छ। आर्थिक वर्ष शुरू भएको 87 दिनमा बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले विवाद र बहिष्कारका बीच नै प्रदेशसभामा बजेटमाथि छलफल गरेको हो। प्रदेश सभामुख भीमबहादुर भण्डारीले बजेटमाथि छलफल शुरू गर्न अघि 10 मिनटका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो। विशेष कारण बस भन्दै सभामुख भण्डारीले तत्कालै बैठक स्थगित गर्नुभएको थियो, जुन बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ।
3: मान्य सदस्यहरू, प्रदेश सभाको 8 अधिवेशनको 22 बैठकको कारवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, विशेष कारणवश यो बैठक 10 मिनट पछि बस्ने गरी स्थगित हुन्छ।
2: बजेटमा सत्तारूढ दल नै विरोधमा उत्रिएका छन्। यसअघिको सरकार बजेट विवादकै कारण बर्खास्तमा परेको थियो। अहिले पनि बजेटकै कारण सुदूरपश्चिम सरकार संकटमा परेको छ। बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गते भित्र पूरक बजेट ल्याउने सहमति गरेको छ। तर प्रमुख प्रतिपक्षी काङ्ग्रेस भने बजेटमाथि छलफलाउने प्रदेशसभा बैठक नै बहिष्कार गरेको छ। काङ्ग्रेसको बहिष्कारका बीच सभामुख भण्डारीले आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ललाई बजेटमाथिको छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो।
3: मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको कारवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब म आर्थिक मामिला मन्त्री मान्य चक्रबहादुर मल्ललाई सुदूरपश्चिम प्रदेशसभा नियमावली 2080 को नियम 139 को उपनियम 7 बमोजिम आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सभामुख भण्डारीले समय

0: यससँगै आर्थिक मामिला मन्त्री मल्लले बजेटमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
1: सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 को नियम 139 को उपनियम 7 बमोजिम आर्थिक वर्ष 2083-84 को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: अघिल्लो सरकारको बजेटमा व्यतिथि भएको भन्दै राजनैतिक समीकरण बदलेर बनेको सरकारले ल्याएको बजेटप्रति सत्तारूढ दलकै सांसदहरू झनक्क रिसाएका छन्। बिचौलिया मार्फत कमिसनको खेल भएको र पहुँचका आधारमा योजना बाँडिएको आरोप लगाएपछि सरकार दबावमा परेको छ। आर्थिक मामिला मन्त्री मल्लले 37,70,00,000,00,000 रुपियाँको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो। मुख्यमन्त्री खगराज भट्ट र आर्थिक मामिला मन्त्री मल्लले बजेट निर्माणमा एकलौटी गरेको आरोप लागेको छ। यसअघि असारे गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटप्रति तत्कालीन सत्ता साझेदार नेकपा एमाले असन्तुष्टि जनाएको थियो। बजेटमा व्यतिथि भएको भन्दै खर्च कटौतीको प्रस्ताव दर्ता गरिएपछि शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। त्यसपछि राजनैतिक समीकरण बदलियो र नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। त्यति बेला बजेटमा व्यतिथि र बिचौलियाको प्रभाव रहेको भन्दै चर्को विरोध गर्ने नेता मध्ये अहिलेका मुख्यमन्त्री भट्ट पनि हुनुहुन्थ्यो। भट्ट अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमा उस्तै प्रश्न खेपिरहनु भएको छ। काङ्ग्रेसले बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय समेत नगरेको बताएको छ। बजेट सत्ता पक्ष र प्रतिपक्षी सांसदका बीचमा नै विभेद गरी आएको काङ्ग्रेसले बताएको छ। त्यही कारण सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेसका सांसद एवं पूर्व आर्थिक मामिला मन्त्री प्रकाश बहादुर बमले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो।
2: प्रत्येक सांसदबाट 7-7 करोडका योजनाहरू माग गर्नुभयो र समानुपातिक सांसदबाट 5-5 करोडका योजनाहरू माग गर्नुभयो। तर प्रतिपक्षका सांसदहरूलाई मात्र त्यो योजनाहरू हाल्नुभएको छ। हरेक प्रतिपक्षका सांसदहरूलाई कुनै पनि सांसदका योजनाहरू सम्बोधन भएन, त्यसमा समावेश भएको छैन। त्यसैले पनि हामीले त्यो यो बजेटमा सहभागी हुन हामीलाई ठिक लागेन, त्यसैले हामी आज बहिष्कार गर्यौँ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदलाई चाहिँ बजेट परेन, सत्तारूढ दलका सांसदलाई मात्रै बजेट विनियोजन भएको हुनाले यहाँले बहिष्कार गर्नुभएको
2: हो। त्यो पनि हो, त्यहाँ माथि आजसम्म उहाँहरूकै कारणले, सत्ता पक्षकै कारणले रोकिएको बजेटमा आज उहाँहरू सत्ता पक्षभित्र नै सहमति भएर निर्णय भएको छ। प्रतिपक्षलाई कुनै पनि महत्त्व दिएको छैन, छलफल हुन पाएको छैन। हामीहरूसँग बैठकै नबसेर छलफलै नगरिकन उहाँहरूले एकैचोटि सांसदहरूलाई मात्र सहमति गराएर बजेट ल्याउने प्रयास गरियो, त्यसमा हाम्रो पनि चित्त बुझेन। हामी त्यो साँची बस्नुको निमित्त मात्र, र अर्कोतिर बजेट बिचौलियाहरूको हातबाट बनेको छ भन्ने धेरै ठुलो आरोप लागेको छ। अर्थमन्त्रीका विरुद्धमा भौतिक पूर्वाधार मन्त्री अस्ति व्यङ्गात्मक एउटा कविताबाट नै यो कुराको प्रश्न पार्नु भएको छ। त्यो सबै कुराले गर्दाखेरि यस्तो बजेट जो सुदूरपश्चिम प्रदेश सरकारका निमित्त उपयुक्त पनि छैन र जनता पनि यो प्रति सकारात्मक छैनन्। त्यसै कारणले पनि हामीले यो बजेटमा हामी सहभागी हुनु हुँदैन भनेर आज मात्र हामीले आज बिहान 11 बजेसम्म पनि हामी सहमतिका निमित्त संसदमा उपस्थितिका निमित्त नै हामी तयार थियौँ। यो 8-8 दिनसम्म बिहान बोलाउँदा साँझ जाने, साँझ बोलाउँदा बिहान भन्ने गर्दा गर्दा हामी थाक्यौँ, त्यसैले हामी आज सहभागी नहुने अब भनेर बहिष्कार गरेको हो।
0: सुदूरपश्चिम सरकार बजेट विवादका कारण धर्म रहेको देखिएको छ। काङ्ग्रेसले आफू नेतृत्वको सरकारले ल्याएको बजेटमा विवाद गरेर सरकार ढालेको रिस पोख्ने उपयुक्त मौका पाएको छ। सत्तारूढ दलका सांसदलाई सरकारले फकाई फुल्याई गरेर बजेट पारित गरे पनि प्रतिपक्षी दल काङ्ग्रेससँग भने संवाद नै गरेको छैन। यसले तत्कालका लागि बजेट पारित भए पनि विवाद कायमै रहने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
3: बुढीकण्डकी बाढीपछि सोही क्षेत्रमा अझै 1,000 पर्यटक तथा उनीका सहयोगी उद्धारको पर्खाइमा रहेको पाइएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले आज सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको छ। टानका अनुसार सियार खोला तथा बुढीकण्डकी नदी करिडोरमा रहेका चुमचेत, लोकपा, न्याकफेदी, फिलिम, सिरदेवा, सल्लेरी, जगत, माछाखोला लगायत पर्यटकीय हब तथा आसपासमा पर्यटक तथा सहयोगी अलपत्र छन्। 400 भन्दा बढी विदेशी पर्यटक र उनीहरूका 600 हाराहारी सहयोगी सदस्यलाई पत्र रहेको देखिएको छ। अहिलेसम्म सरकारी स्तरबाट उद्धार हुन नसकेका र बीमा नीतिका कारण सम्बन्धित एजेन्सीबाट समेत उद्धार हुन नसकेका पर्यटकको विवरण टानले माग गरेको छ। प्राप्त विवरण आधारमा आवश्यक रणनीति तय गरी भोलिदेखि उद्धार पहल गर्ने टानले उल्लेख गरेको छ। यसअघि गृह मन्त्रालय मार्फत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्यटकको निजी स्तरबाट उद्धार गर्न थप अनुमति आवश्यक नपर्ने बताएको थियो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सरकार सवारी चालक र होटल सञ्चालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको छ। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवाला पछिको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसेको होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिई खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 पदौको रसुवा बाढीमा परिबेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम क्षणमा पुगेको जनाएको छ। आज सिंहदरबारमा बसेको भटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले सरकारको सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषद सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको प्रवक्ता भण्डारीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनी सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले समेत आन्तरिक छानबिन थालेको छ। बिहिबार राष्ट्रपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपाले जनाएको छ। भारतको केरल राज्यको विधानसभाले प्रमुख निर्वाचन आयुक्त सीईसी ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ। बालवाला प्रमुख निर्वाचन आयुक्त विरूद्ध यस्तो प्रस्ताव पारित गर्ने केरल भारतकै पहिलो राज्य व्यवस्थापिका बनेको छ। कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्टका नेता तथा मुख्यमन्त्री भीडी सतीशनले प्रस्ताव पेश गरेका थिए। र बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत ओमानमा भइरहेको श्रृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ। आज अल अमेरत क्रिकेट ग्राउण्ड मिनिस्ट्री टर्फ वानमा भएको खेलमा नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भएको थियो।

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी, गोदरेज सँग भने देखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भए पुग्छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: नेपालमा इन्टरनेटको मूल्य बढेको छैन भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरण कागजी चेतावनी दिइरहेको छ। तर यता बजारमा इन्टरनेट प्रदायकहरूले सस्तो प्याकेज हटाएर उपभोक्तालाई महँगो लिन बाध्य पारिसकेका छन्। अचम्मको कुरा त के छ भने, कम्पनीहरूको यो चलाखी कानुनी बाटो अनुसार गल्ती देखिँदैन, जसका कारण दूरसञ्चार प्राधिकरण पूर्ण रूपमा निरीह बनेको छ। कारवाही गर्ने भनिए पनि प्राधिकरणसँग कुनै ठोस आधार छैन, र अन्तिममा यसको मारमा भने सोझा उपभोक्ता परिरहेका छन्। ओल्ड लिङ्क, सुबिसु, भायोनेट र क्लासिक टेक जस्ता निजी क्षेत्रका ठुला इन्टरनेट सेवा प्रदायकहरूले सिधै शुल्कको दर बढाएका होइनन्। उनीहरूले कानूनको छिद्र प्रयोग गरेर बजारमा उपलब्ध 50 MBPS कमका सस्ता र सर्वसुलभ प्याकेजहरू नै पूर्ण रूपमा बन्द गरिदिएका छन्। नयाँ कम्पनी सिजीनेटले समेत पुराना सस्ता प्लान हटाएर महँगा प्याकेज लिन ग्राहकलाई म्यासेज पठाउन थालिसकेको छ। सस्तो विकल्प नै नभएपछि उपभोक्ता महँगो प्याकेज किन्न बाध्य छन्। नियम अनुसार नयाँ शुल्क लागू गर्नुभन्दा 3 महिना अगावै प्राधिकरणबाट स्वीकृति लिनुपर्छ। प्रदायकहरूले मूल्य नबढाई प्याकेज नै फेरिदिएकाले उनीहरू कानूनी रूपमा सुरक्षित देखिन्छन्। यही कानूनी छिद्रका कारण प्राधिकरणले कारवाही गर्छु भनेर विज्ञप्ति निकाले पनि व्यवहारमा केही गर्न नसक्ने गरी निरीह बनेको छ। कम्पनीहरूले प्रविधि अपग्रेड गरेको बहाना बनाउँदा प्राधिकरणसँग कारवाही गर्ने कुनै ठोस कानूनी आधार नै भेटिँदैन। यस्तो अवस्थामा सरकारी नेपाल टेलिकमले भने आफ्ना सस्ता 50 MBPS प्याकेज यथावत राखेर निजी क्षेत्रको बदमाशीलाई ऐना देखाइदिएको छ। सर्वोच्च अदालतको कर फैसला र सञ्चालन खर्च बढेको बहानामा सरकार र प्रदायकहरू आपसमा लडिरहेका छन्। तर नाफाखोर प्रदायकहरूको यो डिजिटल सिन्डिकेटका कारण अन्तिम मारमा भने सधैँ सोझा उपभोक्ता नै परिरहेका छन्। नाफा कमाउँदा उपभोक्तालाई नबाँड्ने कम्पनीहरूले कर तिर्नु पर्दा उपभोक्ताकै खल्ती किन रित्याउने? यदि तपाईँलाई पनि प्रदायकले सस्तो प्याकेजबाट जबरजस्ती महँगोमा सारेको छ भने प्राधिकरणमा उजुरी गर्न सक्नुहुनेछ। यो सिन्डिकेट विरुद्ध अब उपभोक्ता आफै जाग्ने बेला आएको छ।

योता सैमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेल।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
2: पार्टीको तर्फबाट त बिहानै रिलिज जारी गर्यौं। अनुशासन आयोगले काम गरिरहेछ, अहिले छानबिन गर्ने कामहरू भइरहेछ, प्रमाण संकलन गर्ने अथवा भेरिफाई गर्ने के हो भनेर बुझ्ने जाँच्ने कामहरू अहिले भइरहेछ। औपचारिक रूपमा कार्यक्रमहरूमा, सार्वजनिक कार्यक्रमहरूमा अहिले सहभागी नहुनु निर्देशन छ, त्यही नै हो।
1: उहाँ चाहिँ पार्टीको सम्पर्कमै हुनुहुन्छ कि हुनुहुन्न अहिले?
2: पार्टीको अनुशासन आयोगले उहाँलाई त्यो निर्देशन पनि गरेको छ, सम्पर्कमा आउनु पनि भनेको छ। त्यो अनुसारको सबै पार्टीका प्रक्रियाहरू सबै अगाडि बढेका छन्।
1: पार्टीका प्रक्रिया सबै अगाडि बढेका छन्, उहाँ चाहिँ सम्पर्कमा आइसक्नु भएको अवस्था चाहिँ होइन त्यसो भए अहिले?
2: पार्टीले सबै प्रक्रिया अगाडि बढाएको छ,
1: पार्टीले सबै प्रक्रिया अगाडि बढाएको छ। अब सांसद खगेन्द्र सुनार चाहिँ सम्पर्कमा हुनुहुन्न भन्ने छ कि सबैतिर, अनि न पार्टीको चाहिँ सम्पर्कमा हुनुहुन्छ कि भनेर?
2: पार्टीले सबै प्रक्रियाहरू यो चाहिँ छानबिनको अगाडि बढाएको छ।
1: अरू पार्टीको अरू गतिविधिहरू दशैंमा के हुँदैछ?
2: दशैंमा केही छैन, दशैं मनाउने, अब अलिकति विपदको जोखिमबाट जुन जनताहरू प्रभावित भएका छन् उहाँहरूको सन्दर्भमा पार्टीको पनि हाम्रो स्थानीय तह जिल्ला तह त्यसैमा केन्द्रित हुन्छ।
1: भनेको यो दशैं अब चुनाव केन्द्रित, दशैं
2: दशैं चुनाव केन्द्रित भन्दा पनि अब अलिकति विपदको पुनर्स्थापना केन्द्रितै अलिक बढी हुन्छ दशैं त, चुनावको उहरू त तिहार पछि अलिक बढी जाला।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: घिउकुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
2: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: एनएसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृङ्खलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू, अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: अनि
2: हिजोको करोडपट जीवाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दसैँ मनाउन सकिन्छ र
0: भोटेकोशी त्रिशुली बाढी पीडितका दसैँबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इन्डिया गठबन्धनको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाज माथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रुसलाई फाइदा पुग्ने बताए। उनले रुसी राजदूतलाई त्यस मामिलामा सोधपुछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5 का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्याङ्कन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रुस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न, ध्रुवीकरण बढाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरुपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 ले पक्राउ गरेको जनाउँदै एआईको मद्दतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। काङ्ग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जित हुनेछ। तर सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लडाकुहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कारवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको बताएको थियो। र रुवान्डाले 3 दशकभन्दा बढी समयपछि अफ्रिकाको पहिलो Formula 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्रान्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको सुरुवातमा हुनेछ। रुवान्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़भन्दा बढी Formula 1 का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृङ्खलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि बिदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ। 2 नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिक तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तिनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धारबारहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठुलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्त्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। विराटनगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशविद आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। क्यालेन्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढी पीडितका मन आँगनमा चाडबाडको कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीडा, जसबाट रसुवा, नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीडितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढी पीडितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमङ्ग छैन। नुवाकोटको ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढीले करोडौंको क्षति पुर्याएको बताए।
2: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पियल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसो खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको चावरा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ है। त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने,
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौँ पैसा त्यहीँ लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौँ, किनकि हामीसँग भएको पैसा सबै त्यहीँ सुहा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टिका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीडितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आइसिसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृङ्खला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष छ भित्र रहेर लिग टुङ्ग्याउने सम्भावना बढेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भने मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आइसिसी विश्वकप लिग दुईको अन्तिम श्रृङ्खला हो नेपालले खेलेको ओमानमा, र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ, र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्नु बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौँ स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौँ अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
9: 2023-27 श्रृङ्खला सुरु हुँदाखेरि आइसिसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ, त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आइसिसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस चाहिँ शीर्ष छ भित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
9: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसैले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी काँग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचार कर्मीहरूसँग कुरा गर्दै जे सुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीश प्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौ, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जित हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार। स्वदेश
10: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
11: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
12: It's 9 o'clock. अहिले 9 बजेको छ।
13: लाङटाङ हिमालको उत्तरी भिरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसी मोडको अध्ययन प्रति
14: यो रेडियो नेपाल हो।
13: राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी 2 अध्यादेश जारी। गत भदौ 10 गतेको भोटेकोसी बाढी अघि लाङटाङ हिमालको उत्तरी भिरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसी मोडको अध्ययन प्रतिवेदन। अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा शुरू, प्रदेशहरूको सहकार्य र सह अस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्रमा केन्द्र सञ्चालन गर्ने 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लिग 2 को 1 दिवसीय श्रृंखलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गत भदौ 10 गते रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले आज सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले लिरुङ हिमालको उत्तरी क्षेत्रमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो। अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भिरबाट अनुमानित 13 करोड 20 लाख घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको इसी मोडका महानिर्देशक पेमा ग्यालछोले जानकारी दिनुभयो। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जल विज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विपद जोखिम न्यूनीकरणका लागि विद्यमान कानून तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5औं राष्ट्रिय सम्मेलनको उद्घाटनमा मन्त्री गौतमले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद जोखिम बारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। संसदीय सुनवाई समितिले आज 5 जना प्रस्तावित राजदूतको सुनवाई गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरु जोशी जर्मनी, सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया र प्राप्ति शेरचन स्पेनको सुनवाई गरेको हो। मन्त्री परिषदको असोज 2 को बैठकले 13 मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग

0: आज काठमाडौँमा आयोजित आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घट स्थापनादेखि आजसम्म 109,636 जनाले काठमाडौँ उपत्यका छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकार्यालयका अनुसार घट स्थापनादेखि आजसम्म 17,139 सवारी साधन मार्फत 109,636 जना उपत्यकाबाट बाहिरिएका हुन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले खुल्ला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा 25 समूह बनाएर मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। आज सम्पन्न भएको मतगणनामा कंग्रेस सहमहामन्त्री खुल्ला तर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी विजयी हुनुभएको छ। यस्तै सहमहामन्त्री महिला तर्फ प्रतिमा गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। सभामुख डोलप्रसाद अरियाल अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। सभामुख अरियालले इमर्जेन्सी एजेन्डाको रूपमा अर्जेन्ट पार्लियामेन्ट्री एक्सन लगायतका विषयमा कुरा राख्नु भएको र सो प्रस्ताव 2/3 मतले समर्थन गरेको सभामुखको सचिवालयले जनाएको छ। यही असोज 19-23 गतेसम्म तान्जानियाको आरुसामा सम्पन्न महासभामा सहभागी भएपछि सभामुख अरियालले केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा केन्या भ्रमण समेत गर्नुभएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ। रसुवा भोटेकोसी बाढीबाट अति प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफुलबेसी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिम पहिरो तथा बाढी जस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्नुभयो। नेकपा एमाले आगामी मंगसिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय गरेको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि मोरङको विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै प्रदेशहरूबीच सहकार्य, समन्वय र सह अस्तित्वमा जोड दिनुभयो। कोशी प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन भोलिसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित गरेसँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। नेपाल एलपी ग्यास उद्योगले डिलर मार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न 13 स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलर मार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको एक अदालतले म्यानमारको कोकाङ क्षेत्रमा ठगी केन्द्र सञ्चालन गरेको आपराधिक गिरोहका 3 सदस्यलाई आज मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ। पछिल्ला वर्षमा म्यानमार सहित दक्षिण पूर्वी एसियाका केही क्षेत्रमा अरबौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ। यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ। अनलाइन ठगीमा संलग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन्। कतिपय विदेशी नागरिक विशेष गरी चिनियाँ नागरिक

0: रोजगारीको प्रलोभन देखाएर मानव तस्करी मार्फत त्यस्ता केन्द्रमा पुर्याइन्छ। उनीहरूलाई जेल जस्तै परिसरमा बन्धक बनाएर जबरजस्ती ठगीका गतिविधिमा संलग्न गराउने गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वागले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्नु भएको छ। बैंकक बसाईका क्रममा अर्थमन्त्री डाक्टर वागले वार्षिक बैठक अन्तर्गत आयोजना हुने विभिन्न सत्र, मन्त्री स्तरीय गोलमेज सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। बैठक अवधिमा अर्थमन्त्री डाक्टर वागले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै द्विपक्षीय बैठकमा सन् 2027 शक्ति राष्ट्रहरूको अन्तर सरकारी फोरम G20 को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि अर्थमन्त्री सहभागी हुनुहुनेछ। प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्व तयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा पनि अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण 4 महिनादेखि विमानस्थलमा उडान हुन सकेको थिएन। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकोले हवाई सेवा स्थगित गर्नु परेको जानकारी दिनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण गरेको थियो भने गुल्मीबाट 2 जना यात्रु बोकेर काठमाडौँ फर्किएको थियो। नेपाल वायु सेवा निगमले 2080 वैशाख 29 गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा शुरू गरेको थियो। भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा गरेको भूमिगत विद्युतीकरण कार्यक्रम अन्तर्गत हालसम्म 460 ग्राहकहरूलाई भूमिगत रूपमा विद्युत उपलब्ध गराएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भूमिगत विद्युत जडानको काम भइरहेको र हाल दैनिक 13 हरारी मिटरमा लाइन जडानको काम भइरहेको जानकारी दिनुभयो। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि 1 अर्ब 40 करोड लागत लाग्ने भएको छ। शुरूवाती अनुमान अनुसार विद्युतीय तार भूमिगत गर्न 1 अर्ब 30 करोड बजेट भरतपुर महानगरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै 10 करोड रकम थप भएको महानगरपालिकाले जनाएको छ। मुस्ताङमा उत्पादित स्याउ मध्ये हालसम्म 30% स्याउ जिल्ला बाहिर निकासी भएको छ। बाढी, पहिरो र नदी कटानले बेनी जोमसोम सडक 2 सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको थियो। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध भएका कारण व्यापारी र किसानहरूलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमले यस वर्ष 10,000 मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको बताउनु भयो। उत्पादन वृद्धि भएकोले यस वर्ष झण्डै 2 अर्बको स्याउ बिक्री हुने अनुमान गरिएको छ।
0: अब खेल समाचार। अझै बमबाट
2: बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृङ्खलामा लगातार 2 जित हासिल गरेको छ। मंगलबार नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भए। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन बनाए। यद्यपि नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो। ओमान 12 ओभरमा 41 रन जोड्दै 6 विकेटको अवस्थामा पुगिसकेको थियो। त्यहाँबाट विनायकले जय उडरेसँग मिलेर 83 रनको साझेदारी गरेका थिए। उडारे 25 रन बनाएर आउट भए। जय आउट हुँदा ओमन 128 रनमा 7 विकेटको अवस्थामा थियो। त्यहाँबाट थप 22 रन जोड्दा विनायक शाह फेसेल र अश्विन शाह आउट भए। नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3 विकेट लिए। दिपेन सिंहरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। रोहित पौडेलले सर्वाधिक 61 रन बनाए। करण केसीले अन्त्यतिर 40 रनको आक्रमक पारी खेले। अर्जुन कुमारले 40, बसिर अहमद र ईशान पाण्डेले समान 37 रन बनाए। दिपेन सिंहरीले 22 रन बनाए। ओमनका लागि शाह फैसल, शकिल अहमद र करण सोनाफाले 2 विकेट लिए। हसनेन शाहले 1 विकेट हात पारे। जारी श्रृङ्खलामा नेपाल क्यानाडा र ओमनसँग 2-2 खेल खेल्दैछ। आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई हराएको थियो। यो जितपछि लिग 2 अङ्क तालिकामा 6 स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्क सहित 4 स्थानमा छ।
0: अब मौसम आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी। गत भदौ 10 गतेको भोटेकोसी बाढी अघि लाङटाङ हिमालको उत्तरी भिरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोटको अध्ययन प्रतिवेदन। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन मोरङको विराटनगरमा शुरू। प्रदेशहरूको सहकार्य र सह अस्तित्वमा मुख्यमन्त्रीहरूको जोड। म्यानमारमा ठगी केन्द्र सञ्चालन गर्दै 3 जनालाई चीनमा मृत्युदण्डको सजाय। र आईसीसी विश्वकप क्रिकेट लिग 2 को एक दिवसीय श्रृङ्खलामा नेपालद्वारा ओमानमाथि 113 रनको फराकिलो जित। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिन बाटो निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई
12: सुदेश एफएम 93.2 मेगाहर्ज

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका 5 ब्रह्मपुरीमा शुरू भएको चौथो सहारा सेवेन साइड फुटबल प्रतियोगिता 2083 अन्तर्गत मंगलबार 4 खेलहरू सम्पन्न भएका छन्। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको पहिलो दिनको खेलहरू अन्तर्गत प्रथम खेलमा दियो क्लब माडीलाई 1-0 गोल अन्तरले पराजित गर्दै डीटीवाईसी रामराजेपुर विजयी भएको छ। खेलको म्यान अफ द म्याच डीटीवाईसी रामराजेपुरका कुशल सेन्चुरी घोषित हुनुभयो। प्रतियोगिता अन्तर्गतको दोस्रो खेल जनकल्याण तमु समाज बी र रेवा युथ क्लब बीच भएकोमा पेनाल्टी सुट आउटमा 3-2 गोल अन्तरले पराजित गर्दै जनकल्याण तमु समाज बी विजयी भएको छ। खेलको म्यान अफ द म्याच जनकल्याण तमु समाज बीका सुमन छेत्री घोषित हुनुभयो। तेस्रो खेलमा डायनामिक युथ क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै कीर्तनपुर बोइज विजयी भएको छ। सो खेलको म्यान अफ द म्याच कीर्तनपुर बोइजका आशिष गुरुङ घोषित हुनुभयो। यसै गरी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा खरकट्टा एफसीलाई 1-0 गोल अन्तरले पराजित गर्दै यङ स्टार पौहारी ए विजयी भएको छ। खेलको म्यान अफ द म्याच यङ स्टार पौहारी एका विजयी भोट घोषित हुनुभयो। माडी नगरपालिका र माडी नगरपालिका वडा नम्बर 5 को कार्यालय प्रबन्धक रहेको प्रतियोगिताका सबै खेलहरू मिलनचोक स्थित शक्तिराम खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताको विजेता टोलीले रु 52,000 नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु 26,000 सहित नगद ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। बडा दशैं तिहार तथा छठ पर्वको अवसरमा सहारा युथ क्लबले आयोजना गरेको प्रतियोगिता असोज 27 गतेदेखि 31 गतेसम्म सञ्चालन हुनेछ। र सुवाको भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माडी नगरपालिका 1 सिखारीपुर स्थित सिखारीपुर टोल समाजले 30,055 रुपियाँ सहयोग गरेको छ। टोल समाजले विपदमा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको सिखारीपुर टोल विकास संस्थाका प्रतिनिधि हनुमान महतोले बताउनुभयो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले गरिएको सहयोगले विपदका बेला सामूहिक सहयोग र मानवीय एकताको सन्देश दिएको छ। विपद प्रभावितलाई राहत पुर्याउन स्थानीय स्तरबाट विभिन्न संघ संस्था समूह तथा समुदायले सहयोग जुटाउँदै आएका छन्। सिखारीपुर टोल समाजको यो सहयोग पनि सोही मानवीय अभियानको एक हिस्सा बनेको छ। माडीस्थित ऐदधाममा बुधबार वृहत भजन कार्यक्रम आयोजना हुने भएको छ। ऐदधाम माडीको आयोजनामा हुने कार्यक्रममा पठ्यानी युवा भजन मण्डली र माडी युवा भजन समूहको संयुक्त प्रस्तुति रहनेछ। कार्यक्रममा भजन संस्कृति तथा पुस्तान्तरणलाई विशेष महत्व दिने ऐदधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा भण्डारीले बताउनुभयो। असोज 28 गते बुधबार साँझ 6 बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी भई भजन संस्कृतिको संरक्षण र प्रबन्धनमा साथ दिने आयोजकले सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ। नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले 71 प्रहरी दिवसको अवसरमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा 71 जना रक्तदाताले रक्तदान गरेका छन्। नेपाल प्रहरी स्थापनाको 71 वर्ष पुगेको अवसरमा सोही संख्या बराबरबाट रक्तदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी, कर्मचारी, स्थानीय संघ संस्थाका व्यक्ति तथा स्थानीय शुभेच्छुकहरू गरी 71 जनाले विद्यालय परिसरमै पुगेर रक्तदान गरेका हुन्। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या 234 पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभित्रका 142 जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका 92 जना गरी कुल 234 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हालसम्म 1,816 जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको जनाउनुभयो। पालिकाको शहरी क्षेत्रमा शुरू गरिएको भूमिगत विद्युतीकरण अन्तर्गत 460 ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत प्रदान गरिएको छ। बाइपास रोड सहीचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका 3 ग्राहकलाई भूमिगत विद्युत वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहकमा भूमिगत विद्युत जडानको काम भइरहेको छ। दैनिक 13 वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरण अन्तर्गत 18 वटा फिडर मध्ये 3 वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरिसकिएको छ।
चितवनको रत्नगर नगरपालिका नौ सिसहीमा सोनाका ग्रीन र सोनाका कालो जातको अङ्गुरको परीक्षण शुरू गरिएको हो। पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षण शुरू पालिकाले 400 अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो। देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर सिल्भर ट्रायंगल अवधारणामा पर्यटन प्रबन्धनको साझा पहल अगाडि बढाइएको छ। पर्यटन प्रबन्धन, पर्यटन विकास, असल अभ्यास, आदान प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच विगतमा भएको साझेदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन्। राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता द्वै रामभरि खतिवडा र अजय बाबु सिवाकोटी निर्वाचित हुनुभएको छ। तर केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। सहमहामन्त्रीमा निर्वाचित खतिवडाले 2919 मतसहित विजय भएको नतिजा पाएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्का निर्वाचित सहमहामन्त्री सिवाकोटीले 2072 मत ल्याउनु भएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिकृत पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ, प्रदेश र पालिकाका साथै सरकारी संस्था, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर्व्यवस्थापिका संघ आइपियूको 149 महासभामा नेपालले प्रस्तुत गरेको आपतकालीन प्रस्ताव पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भई स्वदेश फर्कने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले नै देशको नेतृत्व लिनुपर्ने दावी गर्नुभयो। दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदूत प्राध्यापक डाक्टर संगम श्रेष्ठले दुई देश बीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधार स्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार संघीय संसदको संसदीय सुनवाई समितिको बैठकमा आफ्ना 4 वर्षे कार्ययोजना प्रस्तुत गर्दै उहाँले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्यूनीकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अगाडि सार्नु भएको हो। सुदन गुरुङले आतंकवाद र बहुराष्ट्रिय अपराध विरुद्धको क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। भारतमा बसेको पहिलो बिमस्टेक गृह मन्त्री स्तरीय बैठकलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सुरक्षित सूचना आदान प्रदान, संगठित र समन्वयात्मक प्रयासमा क्षेत्रीय राष्ट्रबीच सहकारी हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले पहिले गरिएका प्रतिबद्धताहरूको समयमै कार्यान्वयन हुनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो। औषधि व्यवस्था विभागले कलेजो, मृगौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने 47 प्रकारका औषधिको बिक्री, वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ। यी औषधिहरू उत्पादन गर्दा अन्य साधारण औषधिसँग मिसावट भई बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने भएकाले विभागले अलग्गै र सुरक्षित उत्पादन संरचना नभएका स्वदेशी तथा विदेशी कम्पनीका औषधिहरूको दर्ता र अनुमति पत्र खारेज गरेको हो। राष्ट्रिय विपत्ति न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 भदौको रसुवाबाडीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप हुँदै जाने बताउनुभयो। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। मंगलबार राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। आफ्नो भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनु भएको हो। सुनारले सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नुभयो। आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाइ छ। सार्वजनिक भएको अडियो यहीबाट बनाइएको दावी गर्दै सुनारले आफूले प्रहरी भित्रको भ्रष्टाचार विरुद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोप समेत लगाउनु भएको छ। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। राज्यपालले सुनारमाथि आन्तरिक छानबिन सुरु गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका साथमा हवाई फायर गरेर लागू औषध कारोबारीलाई पक्राउ गरिएको छ। लागू औषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर पर्साका बसुद्दिन मियालाई पक्राउ गरेको हो। उनको साथबाट 300 ग्राम खैरो हिरोइन बरामद भएको लागू औषध नियन्त्रण ब्युरोका एसएसपी सुभाष बोहराले जानकारी दिनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 580 र 98 550 26 440।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल असोज 28 गते बुधबार आश्विन कृष्ण चतुर्थी 14 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: विपत्तिमै थलिएका नागरिकलाई महँगीको मार, प्रदेशप्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सब कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आयार्जनमा जोडिँदै शीर्षकको शुभ समाचार।
0: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढिन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षा सँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: मसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट.
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका. माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा. माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका. राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि.
3: हामीले राजा च्याउ त्यसै भनेको हो र.
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपत्तिले थलिएका नागरिकलाई चाड पर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाड पर्वको मुखमा बजार भाव बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रुपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा 400 देखि 600 रुपियाँसम्म मूल्य बढेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुसी मूल्य बढाएको बताएका छन्। स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरै जसो भारतबाटै आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ्यो भने तथ्य खोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संहिताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाई छ। संहिता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संहिता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिने सम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकीबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिने सम्मको धम्की दिएपछि रासोपाले आन्तरिक छानबिन अघि बढाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रासोपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाडौँ आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिने समको धम्की दिएको छ। सुनार सत्तारूढ राजसभाका केन्द्रीय सदस्य समेत हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीए एसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनुका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: दशैं मान्न फर्किने परदेशीको लहरको शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटोरिक्साको चर्को आवाज, गाड़ीका हर्न र यात्रीको कोलाहल, भारतको रूपौटियाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिक। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर साई, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका साई 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवडा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवडाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढी युवा विद्यार्थीलाई